0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बिहानको 6 बज्यो।

0: सेप्टेम्बर 19 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको अष्टमी तिथि संविधान दिवस
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
0: फोहोरलाई मोहरमा बदल्ने सरकारको योजना 13 देशका लागि राजदूत सिफारिश विज्ञता र समावेशितामा जोड़ आज कागी अष्टमी पर्व मनाइँदै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू
1: अपर त्रिशुली एकको सुरुङबाट थप 7 शव फेला माटोमुनि गाडिएका शव असोज भित्रै आफन्तलाई बुझाइने बाढ़ीले आमा बुवा गुमाएका बालबालिकाका लागि विदुरमा निशुल्क शिक्षा
0: रेमिट्यान्सले बाह्य क्षेत्र बलियो आन्तरिक अर्थतन्त्र भने सुस्त दैनिक उपभोग्य वस्तुसँगै घिउ तेल तरकारी सबैभन्दा महँगो सरकारी सेवा छोड्ने बढ्दै 3 महिनामै 418 जना कर्मचारीको राजीनामा
1: युक्रेनमा आक्रमण शुरू गरे यता स्वयं सर्वसाधारणले यातना भोगेको राष्ट्रसंघको भनाई अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भारत र भूटान बीच ऊर्जा परियोजनामा सम्झौता
0: र विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्ने अस्ट्रेलियाद्वारा जिम्बाब्वे पराजित
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा फोहोरलाई मोहर बनाउने सरकारको योजना
1: सरकारले फोहोर मैला व्यवस्थापनलाई आमदानीको स्रोतसँगै जोड्ने गरी नयाँ कानूनी व्यवस्था प्रस्ताव गरेको छ फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्दै सरकारले फोहोरलाई पुनः प्रयोग संशोधन प्रशोधन गरी कच्चा पदार्थ ऊर्जा र प्रांगारिक मलमा रूपान्तरण गर्ने योजना अघि सारेको हो प्रस्तावित विधेयकले फोहोर संकलन डस्टबिन व्यवस्थापन र स्थानीय स्तरको फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिएको छ सार्वजनिक स्थानमा कुहिनी नकुहिनी र जोखिम युक्त फोहोर छुट्टा छुट्टै संकलन गर्न डस्टबिन राख्नुपर्ने व्यवस्था पनि गरिएको छ फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई समेत सहभागी गराउने प्रस्ताव अघि बढ़ाइएको छ स्थानीय तहले प्रतिस्पर्धाबाट निजी संस्था छनौट गरी फोहोर संकलन दुवानी प्रशोधन पुनः प्रयोग तथा विसर्जनको जिम्मा दिन सक्नेछन् सार्वजनिक निजी साझेदारी मार्फत फोहोरबाट ऊर्जा इन्धन मल तथा अन्य कच्चा पदार्थ उत्पादन गर्न सकिने व्यवस्था पनि विधेयकमा छ सरकारले फोहोरबाट उत्पादित ऊर्जाको बजार सुनिश्चित गर्ने पुनः प्रयोग तथा पुनः चक्रण प्रयोग गर्ने उद्योगलाई कर छूट गर्ने अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ फोहोर बैंक रिसाइक्लिङ सेन्टर र सेकेण्डरी मार्केटलाई समेत प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ
0: नुवाकोटको विदुर नगरपालिकाले बाढ़ीका कारण आमा बुबा गुमाएका बालबालिकाका लागि छुट्टै विद्यालय सञ्चालनमा ल्याएको छ बाढ़ी प्रभावित क्षेत्रका बालबालिकालाई विद्यालयमै बस्ने खाने र पढ़ने सुविधा निशुल्क उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ विपदका कारण अभिभावक गुमाएका बालबालिकाको पढ़ाई निरन्तरता र संरक्षणका लागि यस्तो व्यवस्था गरिएको हो नगरपालिकाका विद्यालय निरीक्षक नवराज सापकोटाका अनुसार बाढ़ीका कारण आमा बुबा गुमाएका बालबालिकालाई विद्यालयमा भर्ना गरी आवश्यक सबै सुविधा उपलब्ध गराइनेछ
3: यो बाढ़ीबाट प्रभावित विद्यार्थीहरू जसका चाहिँ आमा बाबु गुमेका छन् जो घरबारविहीन भएका छन् त्यस्ता विद्यार्थीहरूको लागि हामीले विद्युत नगरपालिका अन्तर्गतकै वडा नम्बर 2 अन्नपूर्ण पञ्चकन्या आवी भन्ने छ उक्त विद्यालयमा आवासीय सुविधा सहितको एउटा छात्रावास सञ्चालन गरेका छौँ शुरूआत पनि भइसकेको छ केही विद्यार्थी भाइ बहिनीहरू त्यहाँ बस्न पनि थालिसक्नु भएको छ र विद्यार्थी भाइ बहिनीहरू उहाँहरूको लेभल अनुसार इसिडीसम्मको पढाई त्यही विद्यालयमा हुन्छ त्योभन्दा बाहेकका माथिल्लो लेभलका पढाइहरू उहाँहरूको लागि नजिक रहेको विद्यालयसम्म उहाँहरूको पढाइको सुनिश्चित नगरपालिकाले गर्छ ड्रेसदेखि लिएर गएर स्टेसनरी मटेरियल खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौँ विद्युत नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढ़ी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ
1: यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीपछि अपर त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङमा विपत्ता मजदूर मध्ये थप 18 जनाको शव फेला परेको छ जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार खोज तथा उद्धारका क्रममा हिजो सुरुङ भित्रबाट 18 शव निकालिएको थियो यसअघि 6 मजदूरको शव फेला परेको थियो मैलुङबाट करिब 5.5 किलोमिटर उत्तर दङदुङ खोला स्थित अडिच 3 सुरुङभित्र शव भेटिएका हुन् उद्धारमा नेपाली सेना आयोजनाका कर्मचारी खटिएका छन्। बाढ़ीका बेला सुरुङभित्र कति मजदूर थिए भन्ने एकिङ विवरण अझै खुलेको छैन। निर्माण कम्पनीले कामदारको पूर्ण विवरण नराखेकाले शवको पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचान तथा शनाखत गर्ने काम बाँकी छ। 216 मेगावाट क्षमताको आयोजना बाढ़ीका कारण क्षतिग्रस्त भएपछि बेपत्ता मजदूरको खोजी तथा उद्धार जारी छ।
0: यसैबीच प्रहरीले असोजको अन्तिम सातादेखि बाढ़ीमा परेर मृत्यु भएका पहिचान भएका शव आफन्तलाई बुझाउने तयारी शुरू गरेको छ। रसुवाको भोटेकोसीमा आएको बाढ़ीमा परि मृत्यु भएका तर पहिचान हुन नसकेका 1148 जनाको शव जमीन मुनि गाडेर व्यवस्थापन गरिएको छ। प्रहरीका अनुसार ती शवको पहिचानका लागि डीएनए परीक्षण र औठा छाप मिलाउने काम तीव्र गतिमा भइरहेको छ। हालसम्म विभिन्न प्रयोगशालाबाट 1400 भन्दा बढ़ीको डीएनए रिपोर्ट प्राप्त भइसकेको छ। पहिलो चरणमा धादिङ र चितवनमा फेला परेका शव हस्तान्तरण गर्ने गरी काम भइरहेको छ। शव पहिचानका लागि आफन्तका रगतका नमूना र मृतकका हड्डी तथा दाँतका नमूना परीक्षण भइरहेका छन्। नेपालका प्रयोगशालासँगै भारत चीन र कोरियाका विज्ञले पनि परीक्षणमा सहयोग गरिरहेका छन्। त्यस्तै करिब 300 शवबाट संकलन गरिएको औठा छाप राष्ट्रिय परिचय पत्र तथा अध्यागमन विभागको विवरणसँग मिलाउने काम पनि भइरहेको छ। प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्लेका अनुसार डीएनए प्रोफाइलिङ र म्याचिङ पूरा भएपछि पहिचान भएका शव सकेसम्म चाँडो आफन्तलाई बुझाइनेछ।
1: सरकारले 13 देशका लागि नयाँ राजदूत नियुक्त गर्न सिफारिश गरेको छ। हिजो बसेको मन्त्रीपरिषद बैठकले लामो समयदेखि रिक्त रहेका राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिश गरेको हो। यसपटक राजनीतिक भागभण्डा भन्दा पनि प्राज्ञिक विज्ञता अनुभव र समावेशितालाई प्राथमिकता दिएको सरकारले जनाएको छ। भारत चीन र अमेरिकाका लागि क्रमशः निश्चल नाथ पाण्डे कल्याण राज शर्मा र निरञ्जन थापा सिफारिश भएका छन्। बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबराको नाम सिफारिश गरिएको छ। सिफारिश भएका 13 जना मध्ये 4 जना महिला छन्। सरकारका प्रवक्ता सस्मित पोखरेल
4: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिश गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने नम्बर 1 डाक्टर निश्चल नाथ पाण्डे भारत, नम्बर 2 डाक्टर कल्याण राज शर्मा चीन, नम्बर 3 श्री चिरञ्जङ थापा संयुक्त राज्य अमेरिका, 4 श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत, 5 श्री सरू जोशी जर्मनी, 6 श्री सुरेश कुमार कर्ण इजरायल, 7 श्री प्राप्ति शेरचन स्पेन, 8 श्री जिज्ञान कुमार थापा जापान, 9 डाक्टर पदमाछी राणा ओमान, 10 श्री चुडामणि खरेल मलेसिया, 11 प्राध्यापक डाक्टर संगम श्रेष्ठ कोरिया गणतन्त्र कोरिया, 12 डाक्टर मञ्चला झा श्रीलंका, 13 श्री गिरिबहादुर सुनार साउदी अरेबिया।
1: अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनाईका लागि पठाइनेछ। सुनाईपछि सम्बन्धित देशबाट अग्रिम आएका राष्ट्रपतिले राष्ट्र राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ़ाइनेछ। बाँकी रिक्त रहेका देशमा भने प्रधानमन्त्री सहितको टोली संयुक्त राष्ट्र संघको महासभाबाट फर्किएपछि सिफारिश हुने बताइएको छ।
0: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको बाह्य अर्थतन्त्र बलियो देखिएको छ। तर आन्तरिक आर्थिक गतिविधि भने सुस्त रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। साउनमा रेमिट्यान्स 21.2% बढ़ेर 2 खर्ब 15 अर्ब रूपियाँ पुगेको छ। विदेशी मुद्रा संचित पनि 1.2% बढ़ेर 39 खर्ब 46 अर्ब रूपियाँ पुगेको छ। शोधानन्तर स्थिति 90 अर्ब 34 करोड़ रूपियाँ बचतमा छ। तर निजी क्षेत्रमा जाने कर्जा एक महिनामा 0.4% मात्रै बढ़ेको छ। बैंकको ब्याज दर घटे पनि कर्जाको माग अपेक्षा अनुसार बढ़न नसकेको देखिएको छ। यसैबीच साउनमा वस्तु आयात 31% बढ़ेर 1 खर्ब 87 अर्ब रूपियाँ पुगेको छ भने निर्यात 61.7% बढ़ेर 38 अर्ब 70 करोड़ रूपियाँ पुगेको छ। अर्थात निर्यात भन्दा आयात करिब 5 गुणा बढ़ी छ। अर्कोतर्फ महँगी पनि बढ़ेको छ। साउनमा वार्षिक मुद्रास्फीति 5.96% पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा 1.68% मात्रै रहेको थियो। यसरी हेर्दा रेमिट्यान्स र विदेशी मुद्रा संचितका कारण नेपालको बाह्य क्षेत्र सहज देखिए पनि महँगी बढ़नु र निजी क्षेत्रमा कर्जा विस्तार सुस्त हुनु आन्तरिक अर्थतन्त्रका लागि चुनौती बनेको अर्थविद चन्द्रमणि अधिकारीले सीआईएनसँग बताउनुभयो।
5: व्यापारीले मुनाफा थप लिनको लागि त्यसलाई लुकाउने अथवा मूल्य बढ़ाउने काम गरेका छन्। यो यी कारणले गर्दाखेरि मूल्य बढेको छ. अब यसले गर्दा मान्छेमा के प्रभाव पर्यो भने अब मान्छेको त कतिपय मान्छेको आय सीमित आय हुन्छ र जुन पारिश्रमिक लिन्छन् उनीहरूको आयमा बढोत्तरी हुँदैन. त्यस कारण यता मूल्य बढ्ना साथ त्यो उनीहरूको आय प्रभावित हुन्छ, वार्षिक उनीहरूको बजेट प्रभावित हुन्छ, पारिवारिक बजेट प्रभावित हुन्छ.
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा पशुको सब व्यवस्थापन नभए संक्रामक रोग फैलिने जोखिम.
6: पशुपालकहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है कहिले ब्याक्टेरिया होला भाइरस होला त्यस्ता खालका जुन रोगाणुहरू छ अथवा प्याथोजेन भन्छ हामी अङ्ग्रेजीमा यस्ता खालका प्याथोजेनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने.
0: सरकारी सेवा छोड्ने बढ्दै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू. आज कागे अष्टमी पर्व मनाइँदै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला. विपद जुनसुकै बेला आउन सक्छ. बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ. तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ.
7: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्. यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्. आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ.
0: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं. थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ. सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं.
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ. विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ. परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ.
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं. चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं.
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन. बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ. यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ. यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ. पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ.
9: पशुको दाना पानी. पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्. भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन. पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ. दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ. पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्.
0: पशु स्वास्थ्य. भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ.
9: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ. अब बाँकी खबर.
1: प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदैछ. कागेश्वरी महादेवको दर्शन तथा पूजा गरेमा कागको स्पर्श लगायतका दोषबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ. यस अवसरमा भक्तजनले मन्दिरमा हरियो मकै चढ़ाउने प्रचलन रहेको छ. काठमाडौँको कागेश्वरी मनोहरा एकस्थित ऐतिहासिक कागेश्वरी महादेव मन्दिरमा आज विशेष मेला लाग्ने गर्छ. मेलामा काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने गरेका छन्। मन्दिरमा 227 किलोको अस्त धातुबाट बनेको कागको मूर्ति मुख्य आकर्षकका रूपमा रहेको छ.
0: पछिल्लो तीन महिनामा 418 जना सरकारी कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना निजामतीका अनुसार उनीहरूको राजीनामा स्वीकृत समेत भइसकेको छ। राजीनामा दिनेमा सचिव तहका 2, सहसचिव तहका 14 र उपसचिव तहका 21 जना रहेका छन्। त्यस्तै अधिकृत तहका 27 जनाले पनि सरकारी सेवा छोडेका छन्। किताबखानाको विवरण अनुसार तीन महिनामा राजीनामा दिने कर्मचारी मध्ये उपसचिव र अधिकृत तहका मात्रै 143 जना रहेका छन्। सरकारले नयाँ निजामती सेवा ऐन मार्फत 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेर हदका आधारमा अवकाशको व्यवस्था गर्ने तयारी गरिरहेका बेला कर्मचारीको राजीनामा बढ़ेको अनुमान गरिएको छ।
1: अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको पालो आजको कान्तिपुरको पहिलो पृष्ठमा जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बारीमा बेपत्ता शीर्षकमा डीबी बुढाले लेख्नु भएको खबर प्रकाशित छ भने आजका सबै जस्तो पत्र पत्रिकामा 4,400 आवेदनबाट 13 राजदूत सिफारिश शीर्षकको खबर प्रकाशित छ। साथै प्रदेशमा पुतली गणना शीर्षकमा मनोज पौडेलले खबर लेख्नु भएको छ। पुतलीको संख्या प्रजाति र वासस्थानको विवरण संकलन गर्न विभिन्न 25 स्थानमा 100 भन्दा बढ़ी गणकहरू परिचालन गरिएको छ। निरन्तर उकालो लाग्दै बजार भाउ घिउ तेल र तरकारी सबैभन्दा महँगो शीर्षकमा खबर प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। पछिल्ला केही महिना यता निरन्तर उकालो लागेको बजार भाउ गत साउनमा पनि बढ़ेको छ। उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने बजार भाउ गत साउनमा 5.96% छ। गत आर्थिक वर्षको साउनको तुलनामा यो 4.28% बिन्दुले बढ़ी हो। साउन 2082 औसत बजार भाउ 1.68% थियो। चालू आर्थिक वर्षको साउनमा मात्रै 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। गत साउनको तुलनामा रेमिट्यान्स अप्रवाह 29.9% वृद्धि भएको हो भने गत आर्थिक वर्षको साउनमा 1,77,41,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। त्यस्तै प्रदेशका सबै कार्यालय भवनको बीमा गर्दै बागमती सरकार शीर्षकमा खबर छ। भित्रपृष्ठमा प्रधानमन्त्री शाहले जेएनजी सांसदलाई भनी संसदमा प्रश्न मात्रै गर्दा सरकारलाई गाह्रो भयो। शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। यो पहिलो सेमिस्टर हो भने लिनुपर्छ। हामीलाई धेरै कुरा धेरै ठाउँबाट आइरहेका छन्। सुधार गर्दै अगाडि बढ़नुपर्छ प्रधानमन्त्रीको भनाईलाई प्रकाशित गरिएको छ। त्यस्तै 15 महाधिवेशनमा होमियो कांग्रेस आजबाट देशभर वडा अधिवेशन शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ। वडा समितिमा 33,715 पदाधिकारी र 51,719 सदस्य चुनिँदैछन्। एउटै वडाबाट 23 देखि 75 जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् भने क्षेत्रीय प्रतिनिधिबाटै महाधिवेशन प्रतिनिधि छानिनेछन्। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने शीर्षकमा खबर प्रकाशित छ। अन्तर जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने र बायोमेट्रिक विवरण समेत मिलेको हुनुपर्ने छ। कोशीमा 13 स्थानीय भाषा सरकारी कामकाजको हुने प्रतिवेदन पारित शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा पुँजी बजार पुनरुत्थान कार्ययोजनाको प्रभाव 6 दिनमा 115.67 अंकले बढ़्यो। नेप्से महँगी 5.5% सीमित राख्ने लक्ष्य तर साउनमै पुगे 5.96% शीर्षकमा पनि खबर प्रकाशित छ।
0: नागरिकको पहिलो पृष्ठमा संहिता सहितको संविधानका 11 वर्ष कार्यान्वयनमा चुनौती संशोधनको बहस शीर्षकमा ईश्वरी सुवेदीले काठमाडौँबाट लेख्नु भएको खबर छ। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनीतिक उतार चढ़ाव आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको खबरमा उल्लेख रहेको छ। त्यस्तै गोर्खा पत्रको भित्री पृष्ठमा पनि संविधान दिवस विशेष 2083 स्थान दिइएको छ। संविधान पूर्ण कार्यान्वयन आवश्यक शीर्षकमा खबर छापिएको छ। नेपालमा संविधान जारी भएको 11 वर्ष पूरा भएको विषय उक्त खबरमा उल्लेख रहेको छ। सामन्ती निरंकुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीड़नको अन्त्य गर्दै 2072 असोज 3 गते संविधान सभाबाट संविधान जारी भएको हो। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको वर्तमान संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणालीका रूपमा विकास गरेको विषय सकारात्मक पक्ष रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकता शीर्षकमा अर्को खबर समेत रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आवश्यक कानून र नीति निर्माण गरी आन्तरिक रोजगारी विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा सरसफाई आफ्नै भवनबाट नगरपालिकाको सेवा शीर्षकमा सर्लाहीबाट लेखिएको खबर समेत रहेको छ। सर्लाहीको हरिपूर्वा नगरपालिकाको आफ्नै प्रशासनिक भवन सञ्चालनमा आएको छ। हरिपूर्वा नगरपालिका पाँच हरिपूर्वा बजारमा रहेको आयुर्वेद औषधालय परिसरमा निर्मित प्रशासनिक भवनको हिजो सर्लाहीका प्रमुख जिल्लाधिकारी विजय राज सुवेदी नगर प्रमुख विनोद कुमार शाह तेली र उप प्रमुख सुमित्रा देवी ग्वारनीले संयुक्त रूपमा उद्घाटन गर्नु भएको हो। त्यसै गरी जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बाढ़ीमा बेपत्ता शीर्षकमा कान्तिपुरको पहिलो पृष्ठमा खबर छापिएको छ। 4,400 आवेदकबाट 13 राजदूत सिफारिश शीर्षक अर्को खबर पनि रहेको छ भने गोर्खा पत्रको पहिलो पृष्ठमा सद्भाव बटुल्ने महत्वपूर्ण अवसर प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण शीर्षकमा साधनी हमालले लेख्नु भएको खबर रहेको छ। त्यसै गरी भित्री पृष्ठमा पहिरोले लापीलाङ वासीको उठिवा शीर्षकमा अर्को खबर समेत रहेको छ। दोलखाको कालिन्चो गाउँपालिका पाँच लापीलाङमा केही वर्षदेखि वर्खायाममा निरन्तर पहिरो खस्दा धेरै परिवार विस्थापित भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी यातायात क्षेत्रको क्षति विवरण माग शीर्षकमा अर्को खबर समेत छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले सन् 2022 रूसले युक्रेनमा आक्रमण शुरू गरे यता सयौं सर्वसाधारण तथा युद्धबन्दी यौन हिंसा र आयातनाको शिकार बन्न पुगेको जनाएको छ। अभिलेखीकरण गरिएका अधिकांश घटनामा रूसी अधिकारी संलग्न रहेको राष्ट्र संघको मानव अधिकार कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् 2026 अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भएको छ। आगामी सेप्टेम्बर 3 हुने निर्वाचनले अमेरिकी कंग्रेसको प्रतिनिधि सभा र सिनेटमा हुन कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ। निर्वाचन अधिकारीले मतदान प्रक्रिया सुनिश्चित र व्यवस्थित हुने पनि बताएका छन् र भारत र भूटानले ऊर्जा परियोजनाका लागि 4,000 करोड़ भारतीय रूपैयाँको रिंग सुविधा सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता समेत जनाएका छन्। भारतका विदेश मन्त्री एस जयशंकरले सेप्टेम्बर 16 18 भूटान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय सहयोग तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विषयमा समेत छलफल गरेको बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा भएको छ। 8 टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वार्टर फाइनलका खेलहरू भएका थिए। बंगलादेश र चीन बीचको पहिलो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द हुँदा वरियताका आधारमा बंगलादेश सेमी फाइनलका लागि छनौट भएको थियो। दोस्रो क्वार्टर फाइनलमा पाकिस्तानले थाइल्याण्डलाई हराउँदै सेमी फाइनलमा स्थान बनाएको हो। तेस्रो क्वार्टर फाइनलमा श्रीलंकाले मलेसियालाई हरायो भने चौथो क्वार्टर फाइनलमा भारतले जापानलाई हराएको हो। अब फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्नेछन्। सेमी फाइनलमा पराजित हुने टोलीले कास्य पदकका लागि खेल्नेछन्। भारत यस अघिको स्वर्ण पदक विजेता हो। अस्ट्रेलियाले जिम्बावेलाई दोस्रो ओडीआईमा पराजित गर्दै 3 खेलको श्रृंखला 1 खेल अघि नै आफ्नो पक्षमा पारेको छ। हिजो भएको दोस्रो ओडीआईमा अस्ट्रेलिया 84 रनले विजयी भएको हो। यसैबीच आजदेखि एसियाली खेलकुद शुरू हुँदैछ। इमाजिन वन एसियाको नारासहित विश्व एसियाली खेलकुद एसियाड धूमधामका साथ आयोजना गर्न जापानको तेस्रो ठूलो शहर नायोगा तमतयार रहेको छ।
1: बाढ़ीमा परेर मृत्यु भएका पशुको शव व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब मरेका पशुको शव व्यवस्थापनको प्रसंग। रसुवाबाड़ी प्रभावित क्षेत्रमा मरेका पशुको शव समयमै व्यवस्थापन नगरे संक्रामक रोग फैलिने सक्ने जोखिम बढ़ेको छ। बाढ़ीपछि खुला स्थानमा रहेका पशुका शव कुहिँदा वातावरण प्रदूषित हुनुका साथै मानिस र अन्य पशुमा रोग सर्न सक्ने खतरा हुने विज्ञहरूले बताएका छन्। पशुको शव व्यवस्थापन किन महत्वपूर्ण छ? हामीले पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं।
6: पशु विभागले संकलन गरेको तथ्याङ्क अनुसार चाहिँ त्यहाँ लगभग 1500 जस्तो गाई भैंसीहरू चाहिँ मरेको जस्तो अवस्था देखिन्छ भने करिब 3000 को हारहारी 2800-2900 को हारहारीमा चाहिँ बाख्राहरू मरेको तथ्याङ्क छ। 1600-1700 को हारहारीमा बंगुरहरू मरेको तथ्याङ्क छ। अनि अब कुखुरा चाहिँ अब फार्ममा पालिनु भएको हुनाले केही फार्महरू बगाउँदाखेरि करिब 1,30,000 को हारहारीमा पन्छीहरू चाहिँ मरेको तथ्याङ्क छ। पशुपन्छीको तीन किसिमबाट चाहिँ प्रभावित भएको देखिन्छ। एउटा त मर्ने नै भइहाल्यो, अघि मैले भन्दै गरेको संख्याहरू चाहिँ मृत्युको संख्या भयो भने अब कतिपय मान्छे घाइते हुने जस्तै गरी पशुपन्छीहरू पनि घाइते भएको अवस्थाहरू छ। अनि अर्को धेरैले चर्चा नगर्ने पाटो चाहिँ यो जुन नदीको प्रवाहले गर्दाखेरि जुन संरचनाहरू भत्कियो पुल लगायतको केही क्षेत्रहरू चाहिँ टोटली कनेक्ट डिस्कनेक्टेड भएको छ। अनि त्यसले गर्दा त्यो पारिपट्टिको त्रिशुली पारिपट्टिको क्षेत्रमा चाहिँ यो पन्छीको ठूलो पालन छ र अरू पशु पन्छीको गाई भैँसी लगायत अरू पशुहरूको पनि त्यहाँ पालन छ। अनि त्यस्ता पशुहरूमा चाहिँ अब दाना पानीहरूको जुन बाटो छुट्यो
0: दानाहरू
6: सप्लाई गर्ने जुन सप्लाई चेन हुन्छ अब गाई भैँसीको सन्दर्भमा चाहिँ घाँसहरूबाट हुने भएको हुनाले अब उनीहरूको चाहिँ तुलनात्मक रूपमा सजिलो हिसाबबाट व्यवस्थापन गर्न सकिने अवस्था हुन्छ भने कुखुरा चाहिँ विशेष गरी जुन हाम्रो व्यावसायिक कुखुराहरू हुन्छ त्यहाँ लियर्सको यिनीहरूलाई त व्यावसायिक दानाहरू खुवाउनु पर्ने हुन्छ र त्यस्तो दानाहरूको सप्लाई चेन बिग्रिँदाखेरि एउटा त्यो समस्या अनि अर्को चाहिँ त्यो डेरीको पनि राम्रो पकेट क्षेत्र हो त्यहाँको कतिपय गाउँहरू र हरेक दिन दुध चाहिँ संकलन भएर दुध चाहिँ बजारमा आउनुपर्ने हुन्छ र दुध चाहिँ चिस्यान कायम राख्न सकिएन भने चाहिँ बिग्रिएर जाने हुन्छ अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ कतिपय गाउँमा उत्तर गयामा र कतिपय ठाउँमा चाहिँ हाम्रो फिल्डमा गएको साथीहरूले प्राप्त गरेको जानकारी अनुसार चाहिँ यो डेरी भ्यानु चेन र चाहिँ पोल्ट्री भ्यानु चेन यो दुईटा चाहिँ विशेष गरी बढी प्रभावित भएको देखिन्छ र अर्को चाहिँ यो घाइते भएको पशुहरूको साथीहरू जो फिल्डमा जानुभएको छ एकदम ठूलो संख्यामा घाइते चाहिँ देखिएको छैन किनकि धेरै ठूलो बाढी आएको हुनाले कि बगाएर धेरै मरे कि चाहिँ बाँचेकाहरू चाहिँ अब अलिकति है भने जस्तै दाना पानीको समस्या र चाहिँ यो भ्यालुसेन गरे मार्केट चाहिँ विभिन्न जातका पशु पन्छीहरू मरेको अवस्था छ र त्यस्ता पशु पन्छीहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है कहिले ब्याक्टेरिया होला भाइरस होला त्यस्ता खालका जुन रोगाणुहरू छ अथवा प्याथोजेन भन्छ हामी अङ्ग्रेजीमा यस्ता खालका प्याथोजेनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने र कहिले कहिले मान्छेहरू प्रत्यक्ष सम्पर्कमा हुँदाखेरि पनि र चाहिँ विशेष गरी पानीको स्रोतबाट हुन्छ बढी पानीको स्रोतलाई चाहिँ दूषित गरिदिन्छ यसले र त्यो पानी त्यहाँ मान्छेले खाँदाखेरि अनि मान्छेलाई चाहिँ विभिन्न खालका चाहिँ रोगहरू चाहिँ सर्ने सम्भावना चाहिँ हुन्छ। विशेष गरी यो झाडा पखाला जन्ने रोगहरू त्यस्तो खालको सम्भावना चाहिँ उच्च हुन्छ। त्यही भएर एकातिर मान्छेलाई सर्ने समस्या छ भने अर्को चाहिँ फेरि त्यसले पशुपन्छीलाई पनि जुन बाँचेका पशुपन्छीहरू छन् पशुपन्छीले पनि पानी खानुपर्ने हुन्छ त्यही भएर पशुपन्छीलाई पनि यसले स्वास्थ्यमा असर गर्ने भयो। अनि अर्को केही रोगहरू पशुपन्छीकै केही रोगहरू छन् जस्तो कि हामी फर इक्जाम्पल खोरेत भन्ने रोग छ एउटा अनि त्यसै गरी चर्चरे भ्याकुती भन्ने रोग छ अनि त्यसै गरी अर्को यो विभिन्न खालको किराहरूले टोकेर शरीर लम्पी स्किन जसको 2022-23 हाम्रो ठूलो
0: महामारी भयो
6: त्यो खालको रोगहरू चाहिँ यो बाढीपछि सर्ने हुन्छ। अनि अर्को फेरि पशुपन्छीबाट मान्छेलाई सर्ने एउटा लेप्टोस्पाइरोसिस भन्ने एउटा यो ब्याक्टेरिया जीवाणुले सार्ने रोग हुन्छ। विशेष गरी संक्रमित पशुहरूको मलमूत्रबाट विशेष मूत्रबाट चाहिँ यो आउँछ र पिसाबमा चाहिँ त्यो वातावरण कन्टामिनेटेड छ भने त्यस्तोबाट मान्छेमा सरेर यो लेप्टोस्पाइरोसिस भन्ने रोग पनि पशुपन्छीबाट मान्छेमा आउँछ। यसरी हेर्दाखेरि समग्रमा मान्छेलाई पनि सर्ने कतिपय रोगहरू छन् कतिपय चाहिँ पशुपन्छी स्वयंलाई पनि सर्छ त्यसले गर्दाखेरि पशुपन्छीको शव व्यवस्थापन चाहिँ एकदमै महत्वपूर्ण पाठ हो।
11: पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: फोहोरलाई मोहरमा बदल्ने सरकारको योजना 13 देशका लागि राजदूत सिफारिश विज्ञता र समावेशितामा जोड़ आज कागी अष्टमी पर्व मनाइँदै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू।
11: अपर त्रिशुली एक सुरुङबाट थप सात शव फेला वा माटो मुनि गाडिएका शव असोज भित्र आफन्तलाई बुझाइने। बारीले आमा बुवा गुमाएका बाल बालिकाका लागि विदुरमा निशुल्क शिक्षा।
0: रेमिट्यान्सले बाह्य क्षेत्र बलियो, आन्तरिक अर्थतन्त्र भने सुस्त। दैनिक उपभोग्य वस्तुसँगै घिउ तेल तरकारी सबैभन्दा महँगो। सरकारी सेवा छोड्ने बढ्दै, तीन महिनामै 418 जना कर्मचारीको राजीनामा।
11: युक्रेनमा आक्रमण शुरू भए यता सयौं सर्वसाधारणले यातना भोगेको राष्ट्रसंघको भनाई। अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू। भारत र भूटान बीच ऊर्जा परियोजनामा सम्झौता।
0: र विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा। फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्ने। अस्ट्रेलियाद्वारा जिम्बावे पराजित।
11: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा प्रकाशित कार्टुनलाई लिएका छौं। यसलाई रवि मिश्रले बनाउनु भएको छ। झ्याप्पै शीर्षकमा यहाँ केही व्यक्तिहरू सड़कमा आन्दोलनमा उत्रिएको जस्तो देखिन्छ। प्लेकार्डमा एकजना सांसदको फोटो देखिन्छ र तल कारवाही गर भनेर लेखेको छ। एकजना सांसदको अभिव्यक्ति पछाडि केही विरोधहरू पनि भएका छन् भने, आलोचना पनि भइरहेका छन् भने, कसैले त्यसलाई समर्थन पनि गरिरहेका छन् र माथि यस्तो लेखिएको छ, केही व्यक्तिहरू सड़कमा एकदमै रिसको आवेगमा अगाडि बढ़िरहेको जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, सांसद भएर मान्छे जस्तो व्यवहार देखाउने।
0: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
13: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
14: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
13: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
14: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
13: ल त, म पनि त्यतै जाने भए।
15: बुढाथोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमजुङ। प्रोपाइटर हरेकृष्ण बुढाथोकी।
16: सम्पर्क मोबाइल नम्बर 98565 41 141 र 98636 52 615।
17: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
18: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
19: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
20: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
19: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
20: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
19: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
20: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्टरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
19: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
20: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
21: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
20: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98565 43 783, स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। आज संविधान दिवस देशभर मनाइँदै कानूनको प्रभावकारी कार्यान्वयन हुन सकेन। बेसी शहर नगरपालिकाद्वारा राष्ट्रिय शिक्षा दिवसमा 17 विद्यार्थी सम्मानित। चितिका उज्जवल विक कक्षा 12 को परीक्षामा नगरपालिकामै उत्कृष्ट घोषित। मर्जंगदी गाउँपालिकामा शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी शिक्षक तथा विद्यालयलाई नगद सहित सम्मान। र मर्सङ्गदी गाउँपालिका साथ नयाँ गाउँमा दुई तल्ली पाहुना घर निर्माण हुँदै 127 जनाबाट 14 लाख भन्दा बढ़ी सहयोग। र भुजुङ युम्पो तमु समाज पोखराद्वारा बाढ़ी पीड़ितलाई 3,25,000 सहयोग।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
2: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अण्डा र ताजा मासु पनि पाइन्छ रे।
2: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त, म पनि त्यतै जाने भए।
3: बुढा थोकी ब्रदर्स सप्लायर्स युडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउडीबार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
4: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98636-52615।
5: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी शहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
6: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
0: समाचार अब विस्तारमा। आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइदैछ। संविधान सभाबाट नेपालको संविधान 2082 साल असोज 3 गते आजकै दिन घोषणा भएको। नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन घोषणा भएको थियो। संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ। 2072 साल असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। सोही दिनको सम्झनामा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवसको रूपमा कार्यक्रम गरी मनाउने गरिन्छ। 2007 सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, 2062-63 जनआन्दोलन, उत्पीड़ित उपेक्षित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलो पटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रणाली सहितको संविधान जारी भएको हो। संविधान कार्यान्वयनका लागि संघीय संसदले बनाउनु पर्ने कानूनहरू अझै पनि बाँकी नै छन्। बनेका कानूनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन्। त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ। पोहोर भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको जगमा फागुन 21 प्रतिनिधि सभा सदस्यको चुनाव भयो। यो चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभामा झण्डै 2/3 मत प्राप्त गरी पहिलो दल बन्यो। योसँगै संविधान संशोधनको बहस शुरू भएको हो। राष्ट्रिय शिक्षा दिवस 2083 अवसरमा लमजुङको बेसी शहर नगरपालिकाले विभिन्न तहका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने 17 विद्यार्थीलाई सम्मान गरेको छ। नगरपालिकाले शुक्रबार आयोजना गरेको कार्यक्रममा शैक्षिक सत्र 2082 कक्षा 8 को नगर स्तरीय परीक्षा, माध्यमिक शिक्षा परीक्षा एसई र कक्षा 12 को परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई सम्मान गरेको हो। कक्षा 8 को नगर स्तरीय परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सामुदायिक विद्यालयतर्फ लमजुङ माध्यमिक विद्यालय गाउँ शहरका सुवर्ण थापा र जनकल्याण माध्यमिक विद्यालय चितिकी रीना विकास सम्मानित भएका छन्। संस्थागत विद्यालयतर्फ युनिभर्सल एकाडेमीका सौगात बोहरा, ल्याण्ड स्टार माध्यमिक विद्यालयकी अनुजा थापा र प्रणय विष्ट तथा न्यू इरा माध्यमिक विद्यालयकी जेनिसा परियार सम्मानित भएका छन्। यसी 2082 उत्कृष्ट नतिजा ल्याउने सात विद्यार्थीलाई पनि सम्मान गरिएको छ। सामुदायिक विद्यालयतर्फ बाल कल्याण माध्यमिक विद्यालय भकुण्डेका समीर परियार र गंगा मिलन माध्यमिक विद्यालय मकै डाँडाकी सबिना परियार सम्मानित भएका छन्। संस्थागत विद्यालयतर्फ 4.0 जीपीए हासिल गर्ने अर्थली प्याराडाइज माविका प्रथम श्रेष्ठ समीर पौडेल र संगम सापकोटा तथा युनिभर्सल एकाडेमीका निरूमा पौडेल र रोजिना गुरूङ सम्मानित भए। त्यस्तै कक्षा 12 को परीक्षामा नगर स्तरमा उत्कृष्ट जीपीए हासिल गर्ने चार विद्यार्थीलाई सम्मान गरिएको छ। सामुदायिक विद्यालयतर्फ बाल कल्याण मावी भकुण्डेका शंकर विक र जनकल्याण मावी चितीकी सुषमा सुनार तथा संस्थागत विद्यालयतर्फ अर्थली प्याराडाइज माविका उज्जवल विक र युनिभर्सल एकाडेमीकी वर्षा घिमिरे सम्मानित भए। सम्मान कार्यक्रममा नगर प्रमुख गुमान सिंह अर्याल, उप प्रमुख पद्मा गुरूङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज सिंह बोहरा, सामाजिक विकास समिति संयोजक मदन राणा, प्रवक्ता हिरालाल विश्वकर्मा लगायत नगर शिक्षा समितिका सदस्य, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधान अध्यापक, विद्यार्थी र अभिभावकको सहभागिता थियो। कार्यक्रममा शिक्षा दिवसको महत्व तथा उद्देश्यबारे शिक्षा शाखा प्रमुख सृजना पाण्डे झिलवालले प्रकाश पार्नु भएको थियो। यस्तै लमजुङको मर्स्याङदी गाउँपालिकाले पनि राष्ट्रिय शिक्षा दिवस 2083 अवसरमा विभिन्न शैक्षिक तथा उत्कृष्टता सम्मान सम्पन्न गरेको छ। ज्ञान विज्ञान सीप उद्यम र मौलिकता साझेदारी र प्रणालीगत साक्षरता भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम सामाजिक विकास समिति संयोजक एवं ओडा नम्बर 7 का अध्यक्ष तिलबहादुर गुरूङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। गाउँपालिकाले यस्तै परीक्षा 2082 उत्कृष्ट अंक ल्याउने विद्यार्थी शैक्षिक सत्र 2082 कक्षा 5 र 8 को परीक्षामा पालिका स्तरमा उत्कृष्ट हुने छात्र छात्रा तथा विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गराउन योगदान पुर्याउने शिक्षकलाई सम्मान गरेको जनाएको छ। त्यस्तै एससी परीक्षा 2082 सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय कक्षा 5 र 8 को परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय तथा शैक्षिक सत्र 2082 देखि शिक्षा दिवस 2083 सम्म निवृत्त भएका शैक्षिक तथा शैक्षिक क्षेत्रका कर्मचारीलाई समेत सम्मान गरिएको थियो। गाउँपालिकाले शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी शिक्षक तथा विद्यालयलाई नगद फूलमाला सम्मान पत्र र मायाको चिन्ह सहित प्रोत्साहन गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। राष्ट्रकवि माधव प्रसाद घिमिरे सभाहल मर्स्याङदी गाउँपालिका भूलभुले लमजुङमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जिल्ला शाखा प्रमुख बसन्त, कार्यपालिका सदस्यहरू, शिक्षा शाखा प्रमुख बसन्त बरुवाल लगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्टले गर्नुभएको थियो। लमजुङको मर्स्याङदी गाउँपालिका 7 नयाँ गाउँमा पाहुना घर निर्माण हुने भएको छ। नयाँ गाउँमा आउने पाहुनालाई बसोबास तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज हुने गरी दुई तले पाहुना घर निर्माण गर्ने योजना अघि बढ़ाइएको हो। वडा सदस्य सञ्चराम गुरूङका अनुसार पाहुना घर कम्तीमा दुई तला हुने गरी निर्माण गर्ने उद्देश्य लिइएको छ। तल्लो तल्लामा महिला र पुरूषका लागि एक एकवटा कोठा बनाउने तथा माथिल्लो तलामा हल निर्माण गर्ने योजना रहेको छ। माथिल्लो तलामा पाहुनाका लागि खाजा खाने स्थानका साथै सानो तीनो कार्यक्रम समेत सञ्चालन गर्न सकिने गरी संरचना निर्माण गर्ने उद्देश्य रहेको गुरूङले जानकारी दिनुभयो। उक्त पाहुना घर निर्माणमा नयाँ गाउँका 51 घर धुरीले कम्तीमा 10 दिन श्रमदान गर्नुपर्ने व्यवस्था गरिएको छ। स्थानीयको श्रमदान र सहयोगमा पाहुना घर निर्माण गर्ने योजना रहेको जनाइएको छ। पाहुना घर निर्माणका लागि हालसम्म 127 जना सहयोगीबाट 14,05,784 रकम संकलन भएको छ। सहयोग गर्नेको संख्या अझै बढ़िरहेको गुरूङले बताउनुभयो। पाहुना घरको निर्माण कार्य आगामी मंगिरभित्र सम्पन्न गर्ने उद्देश्य लिएको छ। स्थानीयको श्रमदान तथा विभिन्न व्यक्तिबाट प्राप्त सहयोगबाट निर्माण कार्य अघि बढ़ाइने जनाइएको छ। लमजुङको कोलासतार गाउँपालिका 4 भुजुङ जन्मथलो भई हाल पोखरामा बसोबास गर्दै आएका भुजुङवासीले बाढ़ी पहिरो प्रभावितका लागि 3,25,000 रूपियाँ सहयोग गरेका छन्। भुजुङ युम्पो तमु समाज पोखराको पहलमा संकलित उक्त रकम कृषि विकास बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो। भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट रसुवा नुवाकोट र धादिङ लगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको थियो। घटनाप्रति दुःख व्यक्त गर्दै समाजले बाढ़ीमा परि ज्यान गुमाएका प्रति श्रद्धांजलि तथा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। समाजले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता नागरिकको सकुशल उद्धारको कामना समेत गरेको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
7: के तपाईँको बोलेरो जीप तथा अन्य सवारी साधनमा समस्या आएको छ? यदि आएको छ भने अब चिन्ता नगर्नुहोस्। बेसी शहर नगरपालिका 8 13 बजार कारागार नजिकै रहेको साई अटो वर्कसपमा दक्ष मेकानिक तथा टेक्निसियनद्वारा महिन्द्रा तथा सुजुकी कम्पनीका बोलेरो जीप लगायत विभिन्न सवारी साधनका पार्ट पुर्जाहरू उपलब्ध हुनुका साथै मर्मत सम्भार तथा सर्भिसिङ गरिन्छ।
8: त्यसैले पार्ट पुर्जा किन्नुहोस् वा सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्न एक पटक अवश्य आउनुहोस् साई अटो वर्कसप।
7: बेसी शहर नगरपालिका 8 13 बजार कारागार नजिकै।
9: प्रोप्राइटर सुरेश प्रधान, मोबाइल नम्बर 9856045090। तपाईँको सवारी हाम्रो जिम्मेवारी।
10: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी शहर 8 13 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
11: स्वरको साथ लयको मान, यहाँ बिहे पर्व भजन कीर्तन स्कुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ।
7: सम्पर्क फोन नम्बर 9840223051। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्ड।
11: सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदम

0: त्यसको लागि त घलेगाउँ होटल छ नि,
1: शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
2: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
1: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
3: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बाथको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
4: स्वादिष्ट स्वास्थ्यकर खाना, हाई स्पिडको इन्टरनेट, वाइफाई तथा शान्त वातावरणमा बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल विशेषार 8 लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोप्राइटर ओम प्रकाश गुरुङ, सम्पर्क फोन नम्बर 98 4 99 59 3 7।

0: छोरी अब बजार जाँदा कहाँ खाना खाने हो त आमा? सिरा बजारको दैलो लज एन्ड रेस्टको जाउन, त्यहाँ सस्तोमा भेज खाना, चिकन खाना, मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ। अनि खाजा पनि राम्रो छ नि। हो आमा, रु 450 को खाजा सिट 2-3 जनालाई पुग्ने गोर्खा बियर र टुबोर पनि एमआरपी नै पाइन्छ।
1: लमजुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टोरेन्टमा सस्तोमा कफी, सस्तोमा खाना, बच्चाहरूका लागि खाना, बेसी सहरकै सस्तो खाना, भेज खाना, चिकन खाना, मटन खाना सुपथ मूल्यमा पाइन्छ। गोर्खा बियर र टुबर्ग बियर एमआरपीको रेटमा पाइनुका साथै रु 450 चलेको खाजा सेट 2-3 जनालाई पुग्ने गरी सुविधा रहेको छ। प्रोप्राइटर विशाल श्रेष्ठ, दैलो लज एन्ड रेस्टोरेन्ट, बेसी सहर नगरपालिका 8, सेरा बजार कामक्षी फर्निचरको आजैमा। सम्पर्क फोन नम्बर 0665-520-833, मोबाइल नम्बर 98-1-41-20-369।
2: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
1: प्रोप्राइटर टेकचङ गुरु, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665-520-903, मोबाइल नम्बर 98-461-8025।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। संविधान दिवसको अवसरमा रायनाश नगरपालिकाको आयोजनामा सर्वदेश सेवाश्रम धर्मनाथ धाममा खाद्यान्न तथा फलफूल वितरणसँगै भोजन सेवा प्रदान गरिएको छ। सेवाश्रममा आश्रित व्यक्तिहरूका लागि खाद्यान्न फलफूल लगायत भोजन सेवा प्रदान गरिएको हो। नगर प्रमुख खड्ग बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लमजुङ जिल्ला समन्वय प्रमुख पूर्णबहादुर गुरूङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय प्रमुख गुरूङ, नगर प्रमुख गुरूङ तथा नगर उप प्रमुख पुष्पराज खनालले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा रायनाश नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर नेपाली, प्राविधिक शाखा प्रमुख महिला बालबालिका तथा सामाजिक शाखा प्रमुख कर्मचारी, सर्वोदय सेवाश्रमका पदाधिकारी तथा कर्मचारी र आश्रममा रहेका ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन रायनाश नगरपालिका योजना शाखा प्रमुख रमेश थापाले गर्नुभएको थियो। रायनाश नगरपालिकाले संविधान दिवस जस्तो राष्ट्रिय पर्वलाई मानवीय सेवा, सद्भाव र

0: सामाजिक उत्तरदायित्वसँग जोड्दै ज्येष्ठ नागरिकसँग सामूहिक रूपमा मनाएको जनाएको छ। शिवाश्रमले पनि राष्ट्रिय पर्वको अवसरमा आश्रममा आएर खाद्यान्न फलफूल तथा भोजन सेवा प्रदान गर्दै मानवीय सद्भावका साथ कार्यक्रम मनाएकोमा रायनास नगरपालिका परिवार तथा जिल्ला समन्वय प्रमुखप्रति आभार व्यक्त गरेको छ। लमजुङको रायनास नगरपालिका चार अल्काटारस्थित श्री सौभाग्योदय माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ सर्वसम्मत चयन गरिएको छ। विद्यालयमा भएको भिलाबाट विशाल पौडेलको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो। समितिको सदस्यमा पार्वती पन्थी अधिकारी, विमला देवाडी कटेल र सरस्वती त्रिपाठी चयन हुनुभएको छ। त्यस्तै भोजबहादुर अधिकारीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको छ। संघको सदस्यमा रूपा पौडेल बोगटी, सम्झना कडेल, बुद्धिमान श्रेष्ठ, शोभा काप्री, रीता धिताल, राधिका अधिकारी र माधव कोइरालाई चयन हुनुभएको छ। विद्यालयले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै नयाँ समितिको कार्यकाल विद्यालयको समग्र शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास समेत व्यक्त गरेको छ। भोटेकुसी बाढ़ीपछि अप्पर त्रिशुली एक जलविद्युत आयोजनाको सुरूङभित्र हराइरहेका मजदूर मध्ये 18 जनाको शव फेला परेको छ। खोज तथा उद्धारका क्रममा अप्पर त्रिशुली एक जलविद्युत आयोजनाको सुरूङभित्रबाट हिजो थप 18 जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। उक्त क्षेत्रमा बिहिबार पनि 6 जना मजदूरको शव फेला परेको थियो। त्यसपछि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदा शुक्रबार थप शव फेला परेका हुन्। आयोजनाको 9.8 किलोमिटर लामो सुरूङ मध्ये मैलुङबाट करिब 5.5 किलोमिटर उत्तरतर्फ दलदुङ खोला स्थित 1.5-3 को करिब 100 मीटर भित्र सुरूङमा शव फेला परेको अप्पर त्रिशुली एकका सामाजिक विज्ञ हर्क तामाङले जानकारी दिनुभयो। खोज तथा उद्धारका लागि नेपाली सेना र जलविद्युत कम्पनीका कर्मचारी रहेको तामाङले बताउनुभयो। बाढ़ीका समयमा आयोजनाको सुरूङभित्र कामका लागि कतिजना मजदूर प्रवेश गरेका थिए भने एकिन विवरण अझै प्राप्त नभएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचान तथा शनाखत गर्ने कार्य बाँकी रहेको छ। बाढ़ीका कारण आयोजनाको निर्माणाधीन संरचनामा क्षति पुगेको, सुरूङभित्र फँसेका तथा बेपत्ता मजदूरको खोजी तथा उद्धार कार्य जारी राखिएको थियो। 200 सौर मेगावट क्षमताको अप्पर त्रिशुली एक जलविद्युत आयोजना रसुवामा निर्माणाधीन महत्वपूर्ण जलविद्युत आयोजना हो। सुरूङभित्र बेपत्ता मजदूरको खोजीका क्रममा शव फेला पर्न थालेपछि आफन्त तथा आयोजनासँग सम्बन्धित पक्षमा शोकमा डुबेका छन्। निर्माता कम्पनीले कुन कुन नाममा कति कामदार पठाइएको हो भन्ने कुनै तथ्याङ्क राख्न नसक्दा शव पहिचानको लागि गाह्रो परेको प्रहरीले जनाएको छ। गैराती मधेस प्रदेशको साथै गण्डकी, बागमती र कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै संखुवा सभाको तासी गाउँ स्टेशनमा 88.2 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै धनुषा जिल्लाको कमला नदी पोर्ताहा स्टेशनमा पनि 40 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशी मधेस र गण्डकी प्रदेशको 1-2 स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी का 1-2 स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको तराई भेगका 1-2 स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आज संविधान दिवस मनाइदै कानून बने पनि कानूनको प्रभावकारी कार्यान्वयन हुन सकेन। बेसी शहर नगरपालिकाद्वारा राष्ट्रिय शिक्षा दिवसमा 17 विद्यार्थी सम्मानित, सिटीका उज्जवल विक कक्षा 12 को परीक्षामा नगरपालिकामै उत्कृष्ट घोषित। मर्स्याङ्गी गाउँपालिकामा शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी शिक्षक तथा विद्यालयलाई नगद सहित सम्मान। मर्स्याङ्गी सात नयाँ गाउँमा दुई तले पाहुना घर निर्माण हुँदै 127 जनाबाट 14 लाख भन्दा बढ़ी सहयोग। र भुजुङ युम्पो तमु समाज पोखराद्वारा बाढ़ी पीड़ितलाई 3,25,000 सहयोग। अवस्थिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी प्रमोद अधिकारीलाई धन्यवाद दिदी। समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: अहिले बिहानको 7 बज्यो।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गी चौतारामा रहेको नमस्ते फकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
4: वाह,
3: कफी मात्रै कि खाना खाजा पनि छ।
4: फकाली खाना खाजा सेट
3: र रमाइलो फुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
5: एक नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
6: प्रोप्राइटर टेकचन्द गुरु। नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663-520-903, मोबाइल नम्बर 98-461-80-025।
7: के तपाईँको बोलेरो जीप तथा अन्य सवारी साधनमा समस्या आएको छ? यदि आएको छ भने अब चिन्ता नगर्नुहोस्। बेसी सहर नगरपालिका 8-16 बजार कारागार नजिकै रहेको साई अटो वर्कसपमा दक्ष मेकानिक तथा टेक्निसियनद्वारा महिन्द्रा तथा सुजुकी कम्पनीका बोलेरो जीप लगायत विभिन्न सवारी साधनका पार्ट पुर्जाहरू उपलब्ध हुनुका साथै मानव सम्भार तथा सर्भिसिङ गरिन्छ।
8: त्यसैले पार्ट पुर्जा किन्नुहोस् वा सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्न एक पटक अवश्य आउनुहोस् साई अटो वर्कसप।
7: बेसी सहर नगरपालिका 8-16 बजार कारागार नजिकै।
6: प्रोप्राइटर सुरेश प्रधान, मोबाइल नम्बर 98-560-45-090। तपाईँको सवारी हाम्रो जिम्मेवारी।
9: हे कान्छा, कहाँ हिँडिसकी बिहानै? के गर्नु र दाई, घर बनाउन थालेको छु नि। सिमेन्ट रड इटा किन्न बजारतिर जान लागेको। त्यसो भए कहाँबाट सामान किन्ने विचार छ? त्यही त अलमलमा छु। सस्तो पाए जहाँबाट ल्याउँदा पनि हुन्छ कि भनेर सोच्दै थिएँ। ए कान्छा, घर भनेको जिन्दगी भरका लागि बनाउने हो। सस्तो मात्र हेरेर हुन्छ र? निर्माण सामग्री गुणस्तरीय र भर पर्दो हुनुपर्छ नि। हो र दाई, त्यसो भए कहाँ पाइन्छ त राम्रो सामान? किन नपाउनु? थानीमै निर्माण हार्डवेयर छ नि, त्यहाँ सिमेन्ट रड इटा लगायत घर निर्माणका आवश्यक सामग्रीहरू पाइन्छन्। साँच्चै सामानको गुणस्तर कस्तो छ त? भर पर्दो, गुणस्तरीय र विश्वसनीय। घर निर्माणमा प्रयोग हुने सामग्री छान्दा ढुक्क भएर किन्न सकिने ठाउँ हो थानीमै निर्माण हार्डवेयर।
6: विश्वसहर नगरपालिका साथ मर्स्याङ्गी क्याम्पस जाने बाटो नजिकै रहेको थानीबाई हार्डवेयरमा गुणस्तरीय रड, सिमेन्ट, इचा, ढुङ्गा, बालुवा, गिटी लगायत निर्माणका सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर शम्भुलाल श्रेष्ठ र सूर्यभक्त श्रेष्ठ, विश्वसहर नगरपालिका साथ क्याम्पस रोड लमजुङ, मोबाइल नम्बर 98-461-27-939 र 98-460-86-908।
10: कक्रोच बाइक बिग्रिएर हैरान छु यार, कहाँ सर्भिस गराउँदा राम्रो होला? किन हैरान हुनु? लमजुङ अटो वर्क्स जा जिग्री, त्यहाँ त होन्डाका मोटरसाइकल र स्कुटरको सर्भिस हुन्छ र? हुन्छ नि, सस्तोमा सर्भिस अनि ओरिजिनल पार्ट्स तथा पुर्जाहरू पनि पाइन्छ। बाइक तथा स्कुटर महँगो त हुँदैन नि। ढुक्क होन्डाका हरेक सामग्रीको मूल्य कम्प्युटरमा स्पष्ट देखिन्छ। अब बाइकको सर्भिस र पार्ट्सका लागि लम्जु अटो वर्क्समै जाने भयो।
11: यस लम्जु अटो वर्क्समा होन्डा कम्पनीका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण सस्तोमा सर्भिस ओरिजिनल पार्ट्स पुर्जाहरू मर्मत तथा बिक्री गर्नु परेमा हामीलाई सम्झनुहोस्। होन्डा कम्पनीका हरेक सामग्रीहरूको मूल्य कम्प्युटरमा देखाइन्छ।
12: होन्डाको सवारी भरपर्दो रोजाई रोजाई प्रोपाइटर सुभाष श्रेष्ठ, लमजुङ अटो वर्क्स, बेसी सहर नगरपालिका 8, नारायण स्थान ओह्रालो लमजुङ। सम्पर्क फोन नम्बर 0665213484, मोबाइल नम्बर 9849364321 र 9847038405।
13: सुन्नुहोस् न दाई, म केही दिन बेसी सहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
14: त्यसको लागि त घलेगाउँ होटल छँदै छ नि। शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
13: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
14: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
15: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
13: स्वादिष्ट स्वस्थकर खाना, हाई स्पिडको इन्टरनेट, वाइफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल, बेसी सहर 8, लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोपाइटर ओम प्रकाश गुरुङ, सम्पर्क फोन नम्बर 9849993647।

0: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 800 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
1: स्वरको साथ लयको मान, यहाँ बिहे, पर्व, भजन कीर्तन, स्कूलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्यवादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्यवादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हल्ला बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
2: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
3: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
2: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
3: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
2: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
3: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
2: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
3: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
4: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र प्रभाव पर्दो प्रविधिको साथी।
3: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9850745783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
5: भोलि पार्टी छ, कपाल भने यस्तो बिग्रेको।
6: ल टेन्सन किन, हाम्रै बेसी सहरमा बार्बर सप छँदैछ नि।
5: बार्बर सप लेडिजको लागि पनि
6: हो? बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ, हाइलाइटिङ, स्ट्रेटनिङ, सबै सेवा एक्सपर्ट बार्बरको हातबाट।
1: हजुर, हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ, हेयर कलरिङ, स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध छ। बार्बर सप बेसी सहर नगरपालिका 8 प्रशासन चोक, प्रोप्राइटर विनय ठाकुर, सम्पर्क 9967448048 र 9811365915।
7: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
8: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
1: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।
9: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
10: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
9: ए हो र, के पाइन्छ?
10: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
1: बेसी सहर सेरा बजारमा रहेको कामाख्य फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
11: नोट, कामाख्या फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
1: कामाख्या फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
13: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
14: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
13: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
14: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
13: ल त, म पनि त्यतै जाने भए।
1: बुढा थोकी ब्रदर सप्लायर सिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरी बार लमजुङ। प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
14: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98636-52615।
15: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
16: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
17: कार्यक्रम रंग रस, कार्यक्रम रंग रस।
18: रेडियो मा रचना सँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंग भित्रको रस प्रवाहको लागि रेडियो कार्यक्रम रंग रस, मात्र रेडियो चौतारीमा सुन्न नभुल्नु होला।

नमस्कार आदरणीय साहित्यिक श्रष्टा मित्रहरु, सदा नै शनिबार 7 बजेदेखि 7:30 बजेसम्म प्रसारण हुने कार्यक्रम रंगरसमा हरेक हप्ता प्रसारण हुने रंगरसमा यहाँहरुका समक्ष मैले हरेक किसिमका कोसेलीहरु लिएर उपस्थित हुने गरेको छु। आज पनि म तपाईसँग एउटा छुट्टै साहित्यिक कोसेली लिएर उपस्थित भइसकेको छु। आदरणीय मित्रहरु, आज 12 संविधान दिवस 2072 सालमा नेपाली जनताले 62-63 को जनआन्दोलनबाट प्राप्त बलिदान दिएर प्राप्त भएको यो संविधान नेपालीहरुको महान संविधान हो। यही संविधानलाई कार्यान्वयन र व्यवहारमा उतार्न जुनसुकै राज्य सत्ता भए पनि यसलाई व्यवहारिक बनाइनु पर्छ। नेपालीहरुको सुख शान्ति र समृद्धिको निमित्त अगाडि बढ्नु पर्छ भन्ने लाग्छ। त्यसैले संविधान दिवसको मंगलमय शुभकामना एवं हरेक राजनीतिक दलका नेतृत्वहरूलाई संविधान कार्यान्वयनमा संविधानका नियम कानून पालनामा कटिबद्ध रही सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न लागिपरून् भन्ने कामना सहित म रंगरसमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय मित्रहरू, आज म तपाईहरूको सामु एउटा छुट्टै कोसेली लिएर उपस्थित भएको छु। शुक्ला प्रवाह जो निबन्ध विशेषांकको रूपमा प्रकाशित छ, जुन तनहुँ शुक्ला गण्डकीबाट प्रकाशित हुने यो साहित्यिक खुराक यहाँहरूका समक्ष प्रस्तुत गर्ने जमर्को गरिरहेको छु। आज यो खुराक पसिरहँदा यहाँहरूको समक्ष मैले यस पुस्तकबाट प्रकाशकीय र सम्पादकीय रूपमा प्रस्तुत गरिएका केही प्रस्तुतिहरू पनि प्रस्तुत गर्न चाहन्छु। विषयवस्तुलाई यहाँहरूको समक्ष अगाडि बढाउन चाहन्छु। जीवन नदी हो, अनवरत बगिरहन्छ। जीवन वास्तविकता र अनुभूतिको दस्तावेज पनि हो। यिनै वास्तविकतालाई सिलाएर सुन्दर माला बुनिन्छ निबन्धमा। विषयको गहिराईमा पुगेर आफ्ना चीज विचार सम्प्रेषण गर्ने माध्यम नै निबन्ध हो। पढ्दा विषय जस्तो नलागे पनि गहन विचारको खानी हो निबन्ध। निबन्ध लेखनको इतिहास हेर्ने हो भने निबन्ध साहित्यको कान्छो विधा हो। नेपाली निबन्ध लेखनमा पृथ्वीनारायण शाहको दिव्योपदेश पहिलो निबन्ध हो भने आधुनिक निबन्ध लेखनको अभ्यास पनि त्यति पुरानो छैन। पछिल्लो समयमा आएर निबन्ध लेखनका रूपमा नियात्रा, आत्मजीवनी, संस्मरण आदि लेखनको अभ्यासलाई निरन्तरता दिएको पाइन्छ। नेपाली साहित्यको गद्य लेखनमा यो विधाले झन्झन बढ़ी प्राथमिकता पाएको देखिन्छ। पछिल्लो समयमा आएर धेरै पाठकले यो विधाको थप रुचि राखेको पाइन्छ र यसभित्र थुप्रै प्रावधानको रूपमा नियात्रा, आत्मजीवनी, संस्मरण लगायतका रचनाहरू सम्पादित छन्। नेपाली भाषा तथा साहित्यको उन्नयनमा यो थप आकर्षक इट्टा थपिएको महसुस भएको छ। यो कृति लेख्नेहरूका लागि पनि समर्पित छ, पढ्नेहरूका लागि पनि उत्तिकै समर्पित छ। निबन्धमा काल्पनिकता भन्दा यथार्थलाई समेटिने भएकाले यस विधा लेखन कार्य थप रोचक हुन सक्ने सम्भावना देखिन्छ। शुक्ला साहित्य संगम तनहुँले विधा विशेषांक प्रकाशन गर्ने सन्दर्भमा यो छैटौं विशेषांक हो भने आफ्नो प्रकाशनको 17 अंक हो। विक्रम सम्वत 2066बाट शुरू गरिएको विधाको विशेषांक प्रकाशनको कार्य निरन्तरता दिँदै यो प्रभावमा जम्मा 45 जना श्रष्टाहरूका रचनाहरू सम्पादन गरिएका छन्। यो विशेषांक प्रकाशनमा सहयोग पुर्याउनु हुने गण्डकी प्रज्ञा प्रतिष्ठान, शुक्ला गण्डकी नगरपालिका, बिमार नगरपालिका, विज्ञापनदाताहरू, सहयोगी मनहरू, रचना पठाई सहयोग गर्ने हुने निबन्धकारहरू, सिगदेल अफसेट प्रेस परिवार, संस्थाका संरक्षक आदरणीय गुरू शेषमणि आचार्य, सल्लाहकार महानुभावहरू एवं रचना सम्पादनमा खट्नुहुने संस्थाका सहसचिव सुरज लम्साल लगायत कार्य समितिका साथीहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। आगामी साहित्य प्रकाशनमा पुनः भेट्ने वाचा गर्दै यहाँहरूको आत्मीय सल्लाहको सुझावको अपेक्षा गर्दछु। टुकादेवी पौडेल आचार्य, अध्यक्ष शुक्ला साहित्य संगम तनहुँ, हाल गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य समेत
रहनु भएको छ। आदरणीय मित्रहरू, यो प्रकाशकीय पछि म सम्पादकीय मण्डलको आफ्नो व्यक्त विचारहरू पनि यहाँ राख्न चाहन्छु। शुक्ल साहित्य संगम तनहुँको नियमित प्रकाशन शुक्ल प्रवाहको क्रममा कथा विशेष अङ्क 2066 विधा विशेष शुक्ल प्रवाहका रूपमा प्रकाशन गर्ने तिथिको शुरूआत गरे सँगै यसपटक हामी निबन्ध विशेषाङ्क लिएर उपस्थित भएका छौं। साहित्य लेखनको कान्छो विधाको रूपमा पछिल्लो समय द्रुत विकासमा देखिएको निबन्ध लेखनको विकासलाई शुक्ल साहित्य संगमले पनि पछ्याउँदै आएको छ। पृथ्वीनारायण शाहको दिव्य उपदेशबाट निबन्ध लेखन कार्यको थालनी भएको मानिए तापनि अहिले आएर निबन्धका विभिन्न प्रविधिले स्थान पाएको देखिन्छ। पछिल्लो समय प्रायोजनको नियत्र लेखनले तीव्रता पाएको देखिन्छ। यस संग्रहमा नियत्र आत्मसंस्मरण र आत्मपरक तथा वस्तुपरक निबन्धहरू संग्रहित छन्। यस संग्रहभित्रका निबन्धहरू मूलत सामाजिक विकृति, राजनीतिक भ्रष्टता, व्यङ्ग्य, निराशा, कुण्ठ, मानवता, प्रेम विद्रोह आदि जस्ता विषयवस्तुमा आधारित देखिन्छ। यस संग्रहमा विभिन्न सिद्धहत तथा उदीयमान निबन्धकारहरूका निबन्धहरू सम्पादन गरिएका छन्। निबन्धहरूको सूचीकरणलाई निबन्धकारको नामकरण वर्णकरण अनुसार राखिएको छ। यसरी सूचीकरण गर्दा मान मर्यादामा ठेस पुग्न गएमा सम्पादक मण्डल क्षमाप्रार्थी छौं समेत भनिएको छ। यस निबन्ध संग्रहमा सम्पादित निबन्धहरू प्रायश इमेल मार्फत संकलन गरिएका छन् भने केही भने हामीले पाण्डुलिपिबाट सावार गरेका छौं। यस संग्रहित निबन्धहरूले पाठकवृन्दमा वैचारिक विद्वत्ताको विकास गरोस्, निबन्ध प्रेषित गरी र सहयोग गर्नुहुने सबै निबन्धकारहरूमा हार्दिक आभार प्रकट गर्दै विज्ञापनदाताप्रति यहाँहरूको आर्थिक सहयोगलाई धन्यवाद ज्ञापन गर्दछौं भनी सम्पादक मण्डलले आफ्नो विचार व्यक्त गरेको छ। आदरणीय साहित्यिक श्रष्टा मित्रहरू एवं साहित्यकार साथीहरू, म कार्यक्रम रंगरसमा आज शुक्ल प्रवाह नामको यो पुस्तक निबन्ध विशेषाङ्कबाट मैले यहाँहरूलाई यो साहित्यिक खुराक पस्कँदैछु। आज म तपाईँहरूको माझमा यही पुस्तकबाट दुईवटा निबन्धहरू प्रस्तुत गर्ने जमर्को गरिरहेको छु। पहिलो निबन्ध म तपाईँहरूको माझमा लुर्की जिन्दगी शीर्षकको एक नारायण भण्डारीद्वारा लिखित यो विषयवस्तु प्रस्तुत गर्न चाहन्छु। विषयवस्तु यसरी अगाडि बढ्छ। तपाईँले मानिसको शरीरमा अझ विशेष गरेर घाँटीको वरिपरि मासुका ससाना डल्लाहरू देख्नु भएको छ होला। बाख्राको एक प्रजातिको गर्दनको ठीक मुन्तिर मासुका ससाना डल्ला देख्नु भएकै छ होला। हो, त्यसैलाई लुर्को भनिन्छ। नेपाली वृहत शब्दकोले लुर्कोलाई बाख्राको कानमुनि झुन्डिएर रहेको मासुको लुर्कन भनेको छ। तरुल, भ्याकुर र गिठाको फूलको तुलङ्ग झुन्डिएको लुर्को वा छोरी मान्छेको कानमा झुन्डिएको गहनाको लुर्कोको फरक महत्व होला सायद प्रकृतिमा जिन्दगीमा। अझ विस्तृत अध्ययन गर्ने हो भने अनेकौं जीव तथा वनस्पतिमा यस्ता सार्थक निरर्थक लुर्कोहरू भेटिएलन्, तर मेरो लेखनको विषय रहेन, खोजको विषय रहेन। जब आशा निराशामा परिणत हुन्छ अनि मानिसले आफ्नो जीवनलाई लुर्कोसँग तुलना गर्न थाल्छ, आशावादी हुने ठाउँ व्यक्ति, समाज र राष्ट्रले दिनुपर्ने हो। परिवर्तनको नारा उरालेर मौरीको रानीको गन्धसँग झुम्मिएका पात्र जब रानी स्वार्थमा भाग्छ अनि रन्थनिन्छ र टोकाटोक गरेर मासिन्छ। एउटा व्यक्ति असल वा खराब जस्तो होस्, त्यसको गुण दोषको भागीदार उसको परिवार वा उसको समाज, उसको विद्यालय र उसको नियामक संस्था रंग नै हो। एउटाको दोष अर्कोमा थोपरेर उम्किने प्रयास जब व्यक्ति, परिवार, समाज र रंगले गर्छ, तब देशको अवस्था ओह्रालो लाग्छ र प्रत्येक नागरिकले जीवनलाई भैयाको लुर्को ठान्न थाल्छ। पढ्न जान्नेलाई देखेर नजान्नेले, खेल्न जान्नेलाई देखेर खेल्न नजान्नेले, धनीलाई देखेर गरीबले, सुन्दरतालाई देखेर असुन्दरले हीनता बोध गरेकै हुन्छ र आफ्नो जीवन निरर्थक ठान्छ। एगोरिन्छ, टोलाउँछ, बोल्दैन र गलत बाटो समाजमा पनि पुग्छ। उसलाई धनी हुनु थियो, धनी भयो, यसमा के गो र किन हीनता बोध गर्ने? उसलाई खेल्न जान्ने हुनु थियो र भयो, यसमा किन हीनता बोध गर्ने?
उसलाई सुन्दर हुने थियो र सुन्दर भयो, यसमा पनि किन हीनता बोध गर्नु? ऊ सुन्दर भए म पढ्न जान्ने छु किन नभन्ने? ऊ धनी भए म खेल्न जान्ने छु किन नसोच्ने? आफ्नो जीवनलाई लुर्को मान्ने हो भने उसको जीवनलाई पनि लुर्को किन नठान्ने? मलाई अमेरिकी इतिहास पढ्नु छैन, त्यो कसरी शक्तिशाली मुलुक? मलाई बेलायती लोकतान्त्रिक इतिहास पढ्नु छैन, त्यो कसरी लोकतान्त्रिक मुलुक? शक्ति सम्पन्न बन्नु र लोकतान्त्रिक बन्नुको अर्थ त्यो होइन जुन अरू कमजोर देशमाथि हैकम र कायम राखुन्। मेरा नजरमा ती मुलुकको अस्तित्व नै कुनै लुर्को भन्दा कम छैन। म चिनिया बुझ्दिन एउटा जति चिनियाले नेपाली बुझ्दैन, म हिन्दी बुझ्छु, तर जब ऊ हेप्न खोज्छ संस्कृति निकटता रहेर म बुझ्न चाहन्न, किनकि व्यक्तिका फरक फरक रुचि हुन्छन्, कोही कतै सफल या असफल हुन्छन्। मेरो नजरमा ती सबै लुर्कन नै हुन्। अहिले मैले देखेको देश र मेरो घाँटीमा पलाएको लुर्को अवस्था उस्तै देखेको छु। एउटा युवाले त्यस्तै देखेको छ घाँटीमा पलाएको लुर्को जस्तो। संसार रूपी सिंहको शरीरको घाँटीमा पलाएको लुर्को म, जो नहुनुको अर्थ छ, जो नहुनुको व्यर्थ अर्थ छ। आजकल दैनिक जस्तो एयरपोर्टमा एक दृश्य देख्छु, त्यस सम्बन्धी समाचार पढ्छु, एक किसिमको अत्यास लागेर आउँछ। म आफ्नै देशमा बस्नुपर्छ, आफ्नै देशको विकास गर्नुपर्छ भन्ने विचार राख्छु। हिमाल पहाड तराई भित्री मधेसको भौगोलिक बनावटले आत्मनिर्भर बन्न सहज प्रकृतिको उपहार चटक्क बिर्सेर विदेशीको नोकर बन्न जाँदै गर्दा एउटा पत्रकारले तपाईँ विदेश जाँदै हुनुहुन्छ कस्तो लागेको छ भन्दा खुसी लागेको छ, नेपालमा बसेर काम छैन भन्ने युवाको उत्तर जब सुन्छु अझ बढी अत्यास लागेर आउँछ। म त्यो युवालाई मात्र दोष दिने पक्षमा छैन। गरिखाने शिक्षा पाएन त्यो युवाले, गरिखाने वातावरण पाएन त्यो युवाले, स्वयंको सम्मान हुने समाज पाएन त्यो युवाले, देशको आवश्यकता अनुसारको जनशक्ति तयार पार्ने रंगको नीति नहुँदाको परिणाम हो यो भन्ने बुझ्छु म। उसले देशलाई लुर्को ठानेर विदेश हानियो, म देशको अवस्था लुर्कोमा परिणाम हुँदै गरेको दृष्टि देखेर टोलाइरहे। जीवनले लुर्कोसँग तुलना गर्नुको मुख्य कारण जलन हो। त्यो त्यस्तो म यस्तो, त्यो देश त्यस्तो मेरो देश यस्तो, त्यो देशको पार्टी र नेता यस्ता मेरो देशको नेता यस्ता, त्यो समाजको शिक्षा यस्तो मेरो समाजको शिक्षा यस्तो। यदि कसैसँग तुलना गरिँदैन थियो भने सायद जीवनलाई लुर्कोसँग तुलना पनि गरिँदैन थियो होला, सायद प्राकृतिक जीवन पो थियो कि। हेर्नुहोस् न प्रकृतिलाई पनि कहाँ सुख छ र, जाडो होस् या गर्मी, बिहान होस् वा बेलुका, कुन समयलाई निर्दोष देखेको छ र मान्छेले? घाम लागे पनि दोष, घाम नलागे पनि दोष दिन्छ मान्छेले, पानी परे पनि दोष, पानी नपरे पनि दोष दिन्छ मान्छेले, हावा चले पनि दोष, हावा नचले पनि दोष दिन्छ हावा मान्छेले। प्रकृति आफ्नै गतिमा बहन्छ, जब मान्छेले प्रकृतिमाथि खेलवाड गर्छ अनि भोग्छ प्रकृतिको प्रतडावना, देख्छ प्रकृतिको रौद्र रूप र हीनता बोध गर्दै जीवनलाई लुर्को ठान्छ। काठको काम गर्ने काठे किरो, माटोको काम गर्ने माटे किरो, सुनको काम गर्ने सुने किरो, किताब पढ्ने किताबे किरो, राजनीति गर्ने फोहोरी किरो, जसले काठको सदुपयोग गरेर सहयोग गर्छ उसलाई म कसरी लुर्को मानु? माटोलाई कुटबिर गरी आकार दिन्छ म कसरी लुर्को ठानु? सुनलाई पिटेर आकार दिन्छ म कसरी लुर्को सोचु? पढ्ने त दुनियाँमा अज्ञानतालाई धुलो चटाएको छ, म लुर्को मान्नै सक्दिन। सायद म राजनीति प्रति दुराग्रही बने, राजनीति समग्र विकासको धोतक बन्नुपर्ने हो। जब राजनीतिले दिशा समातेन त्यो निराशाको लुर्को म भित्र पलायो अनि भन्न बाध्य भए मेरो परिवेशमा, मेरो समाजको परिवेशमा, मेरो देशको परिवेशमा म ठोकुवा साल भन्छु राजनीति फोहोरी खेलको लुर्को हो। अहिलेको यस्तो फेसबुक जस्तो प्रविधिको विकार क्रूर हिटलरको समयमा भएको भए उसको जीवनकाललाई कतिले लुर्को ठान्न हुन्? गान्धी नाङ्गिरा हुन्छ असहवासले, मण्डेला कि पत्नी बेबिचारिणीमा दराउँदी दरिदी हुँदी हुन्, क्रुसमा टाँगिएका जिसस या लीलावन्त कृष्ण सबैले उनीहरूलाई नै लुर्कोसँग तुलना गर्दा हुन्। धन्यको अहोभाग्य उनीहरूको समयमा प्रविधि थिएन र महान बने कुनै न कुनै रूपमा। तपाईँ मभित्रको प्रेमको कुरा खोज्नु होला, नखोज्नुहोस् त अधुरो प्रेमको कुरा। यो नबुझी साध्य हुन्छ, नभोगी साध्य, नपाई साध्य हुन्छ, नगरी साध्य हुन्छ, न देख्दासम्म को हो को हो, देखेपछि माया म हो। उनी मेरो जीवन कि बाटनी त हुन्, उसले बाँच्ने र बचाउने बाटो देखायो, उनी मेरी साहित्यिक गुरु हुन्, उनी मेरी प्रेमिका पनि हुन्,
उनी मेरी ऊर्जा हुन् उनी मेरी सर्वस्व हुन् तर यो न म उनलाई भन्न सक्छु न उनी त्यसो भन् मान्छे थाहा छैन उनी पनि मलाई गुरु ठान्दी हुन् प्रेमी ठान्दी हुन् सर्वस्व मान्दी हुन् हरि साँझ ख्याल ठट्टामा बाहेक उनी फरक हुन् अनि म फरक हुँ धिपिक्क बोल्न नपाई निभेको बत्तीको के बयान गरू जो लुर्को भन्दा कति पृथक छैन अनि भन्न मनलाई छ अर्थ नव्यर्थको लुर्को जस्तै समयको लुर्कोमा झुन्डिएको जिन्दगी समुद्रको बीचमा महाद्वीप खुब भोगिस युवा जिन्दगी प्रेमको कुरो उठान गर्ने उद्देश्य थिएन मेरो म प्रकृति प्रेमी मान्छे प्रकृति सत्य र बाँकी असत्य मान्छु म त्यसैले त म प्रकृति सत्य जगत मिथ्या भन्छन् हाम्रा पूर्वीय दर्शन पश्चिमा दर्शन पनि पूर्वीय दर्शन भन्दा पृथक कसरी पो हुन सक्थे र आखिर ती पनि त रूप रंगमा मात्रै पृथक त हुन् हुन त दर्शन भनेको देख्नु हो बुझ्नु हो अनुभूति हुनु हो अनेकानै ईश्वरको कल्पना गरेर विभक्त छ वर्तमान समाज मैले ईश्वरको अनुभूत नगरेको होला ईश्वरको अस्तित्वमा म शंका राख्छु ईश्वर बोक्सी भूत आदि सबै एक सय एक लुर्को हुन् त्यो भन्दा तुर्लुङ्ग झुन्डिएका ठूला लुर्का हुन् त्यही ईश्वरका नाममा विभक्त समाजको मनुष्य स्वरूपी किरा तपाई मैले मान्छेलाई किरा भनेकोमा नसम्किनु होला जीवन विज्ञानले जे माने पनि आखिर जीव विज्ञानले मानिस र एउटा किरालाई एउटै कोटीमा जो उभ्याएको छ हो थाहा छ जिन्दगी पटापेच हुनु छ संसारको निर्माण भए जस्तै देशको पनि एक दिन पटापेच हुनु छ आदरणीय मित्रहरू हामी यतिन्जेलसम्म तपाईहरूको माझमा यो शुक्ल प्रवाह जो निबन्ध विशेषाङ्कबाट लुर्को जिन्दगी उपशीर्षकबाट यो निबन्ध प्रस्तुत गरिरहेका थियौं अब भने तपाईहरूलाई एउटा कविता छोड्दै आनन्दित तुल्याउन म नेपथ्यभित्र रहन चाहन्छु।

0: ध्वंस हुने भयो किनभने अत्यन्त खोला बढ्यो प्राणी मात्र लडे भनु र कसरी सिङ्गो पहाडै लड्यो आँखाले सकिएन हेर्न सजिलै खै कुन्नी के बग्यो पहिले गोठ हुँदा हुँदै पछि अहो सारा बगाई लग्यो तीर्थै आउँछ यो असार महिना लाग्दैछ अहिले किन चाहे सक्दछ यो झरी परिरहे पृथ्वी बगाई दिन आएरै पहिरो अचानक हो बाटो हराए पछि बाली अन्न लगाउने अब कहाँ माटो हराए पछि बाढी पस्दछ गाउँमा कति छिटो छन्धेर दुखीहरू आए हुन्छ सधैँ बसन्त ऋतु यो बर्खा नआओस् बरु आए हुन्छ सधैँ बसन्त ऋतु यो बर्खा नआओस् बरु।
1: पुनः नमस्कार छ आदरणीय मित्रहरू, हामी कार्यक्रम रंगरसमा तपाईँहरूको बीचमा आज यो निबन्ध प्रस्तुत गरिरहेका छन् जुन लुरको जिन्दगी उपशीर्षकको बाँकी विषयवस्तुलाई पुनः अगाडि बढाउन चाहन्छु। पटापेक्षा हुनु अघि विकसित हुनु छ, धनी हुनु छ, सुखी हुनु छ, तर के यसै गरी मैले मेरो युवाले देशको समाजको त्यो रूप देख्न पाउला? अनि मैले तपाईँले उसले यसले देश समाज र जीवनलाई औचित्यपूर्ण लुरको कसरी मानु? यो निरर्थक लुरको नै हो। कोही भन्छन् लुरको क्यान्सर हो, कोही भन्छन् लुरको धनको पोको हो, सौन्दर्य प्रेमी भन्छन् लुरको असुन्दरता हो, भुक्तभोगी भन्छन् सुन्दर असुन्दर स्वभाव समभाव हो, समुद्रको गर्वमा डुब्दै गरेको मालदीप, बंगालको खाड़ी, जापानको किनारा, विश्वयुद्धहरू, अहंकारको उपाय, तेस्रो विश्वको संकेत, ध्वस्त युक्रेन, हमासको अकाल, अस्तित्वको मृत्यु, बाघको पञ्जाको हरिण भन्दा कतै कम छ र? खुब भोगी जिन्दगी, ऊ भन्दै थियो चुरोटको धुवा जिन्दगी हो कि भनेर तानी हेरे, बुझ्ने भन्दै थियो चुरोटको धुवा क्यान्सरको, रनाई सम्पत्तिको बन्दगी, भोग्नेले के भोग्यो त्यो चुरोट, बुझ्नेले के बुझ्यो त्यो चुरोट, म भने खुब टोलाएर हेरे त्यो सिङ्गो चुरोट क्रमशः रित्तिदो छ, खरानीको थुप्रो, माथिल्लो दिशा समातेको पिरो धुवा, अलिकति ऋतु जीवन, अलिकति आनन्द, अलिकति क्यान्सर, बहुरूपी संसार देखे, मेरो घाँटीमा पलाएको लुरको जस्तै नै खाना मागेको छ, नाना मागेको छ, समयको गर्वमा विलीन लुरको जिन्दगी, खुब भोगी जिन्दगी, म मात्र विरोधका लागि विरोध गर्दिन, म मात्र फाइदाका लागि समर्थन गर्दिन, वस्तु वा दृश्य एउटै हुन्छ तर हेर्ने नजर पृथक पृथक हो, म वस्तु वा दृश्यलाई नाप्ने गर्छु, उसको उचाइ गोलाई लम्बाई मोटाई आधारमा मूल्याङ्कन गर्छु र निर्णयमा पुग्छु, त्यसैले मैले गरेका मेरा निर्णयप्रति मेरो आत्माले धिकारेको छैन, तर नि म मात्र लुरको हुँ, तर नि म सल्किएको चुरोट हुँ, थाहा छैन लुरको हराउनुको, थाहा छैन चुरो रित्तिनुको मजा उस्तै हो या बेग्लै, अलिकति लुरको अलिकति चुरोट घाँटीमा पलाएको लुरको जिन्दगी, सल्किएको ठुटो चुरोट जिन्दगी, खो भोगी जिन्दगी, जीवनलाई सहज लिनुस् मैले जाई, धेरै पढेको जीवन मात्र कहाँ सफल हुन्छ र? विदेशिनीहरूको जीवन मात्र कहाँ सुन्दर छ र? अनेकौं लुरकोहरूमा झुन्डिएका छ नि ती जीवन पनि, हेर्नुहोस् त डाक्टर इन्जिनियर पाइलटको पैसा र व्यस्त जीवन, पैसेको रूखबाट पैसा टिप्ने सपना देखेर विदेशीकाहरूको जीवन, तपाईँ वैद्यकोमा जानुस्, धामीकोमा जानुस्, डाक्टरकोमा जानुस्, बग्रेल ती खुलेका भाषी कोचिङ सेन्टरमा पुग्नुहोस्, एउटा एउटा रोगको उपाय पाउनुहुन्छ, एउटा एउटा समाधानको उपाय पाउनुहुन्छ, धामीले बौसीको कुरो राख्ला र भाले माग्ला, वैद्यको बाथकप र पित्तको कुरो राख्ला र नियमित औषधि सेवनको कुरो राख्ला र पैसाको हिसाब किताब राख्ला, डाक्टरले त अझ बढी के परीक्षणको निर्देशन देला, यो तत्व बढी र त्यो तत्वको कमीको फेयरिस त देखाउला, यी सबैसँग हाल टार्ने उपाय होला तर टाल काल टार्ने उपाय छैन, यी सबै एक लुर्काहरू हुन्, मसँगै पढ्दा कक्षा आठमा फेल भएको विद्या सुन्दर विद्वान नभए पनि उसको जीवन सुन्दर छ। उसको जीवन अर्गानिक छ, माटोसँग सिङ्गौरी खेल्दै माटे हात कछाडमा पुछा पुछपात पारेर अनि खाँदाको नेपालीपन म कहाँ भुल्न सकेको छु। आखिर माटोको शरीर माटोमा नै मिल्ने हो। समयले मानिसलाई गजबसँग लुर्क्याउँदो रहेछ। वसन्तको आगमनसँगै एउटी चरी फलाग्छ, काफल पाक्यो काफल पाक्यो। त्यो आवाज सुनेर मेरी आमासँग प्रश्न गर्थे, आमा त्यो चराले के भनेको किन कराएको? मेरी आमा सुनाउनुहुन्थ्यो त्यसको बारेमा समाज नचालेका किम्बदन्ती। बाबु आमा नभएका टुरा दाजु बहिनी थिए रे, खानाको खोजीमा दाजु बहिनीलाई छोडेर निस्क्यो रे, बहिनीले बिलाउना गर्दै रुन थाली रे, काफल पाक्ने बेलामा म फर्केर आउँछु तिमी नरही बसाई भन्यो रे, काफल पाक्दासम्म तिमी नीतिदाई नआएकोले बहिनीले बिलाउनामा परेरै मरिरे। त्यही बहिनी यो जन्ममा चरी बनेर अहिले रात दिन काफल पाक्यो भन्दै कराउँदै दाईलाई खोज्दैछ। त्यति बेला पक्कै होला भन्ने लाग्यो र मलाई चित्त बुझ्यो। आज मेरी आमाले बताउनु भएको त्यो कुरो सही हो त भन्ने लाग्छ। न कुखुराको भाले बाँदा कुखुरी कहाँ भनेको, न कोइलीले कोहो कोहो भनेको, न काफल पाक्यो चरीले काफल पाक्यो भनेको हो। वास्तविक त के हो त्यो खोजको विषय होला। अहिले फेरि इतिहास दोहोरिएको छ। त्यो रात दिन काफल पाक्यो भने हेरे काफल पाक्यो भन्दै काफल पाक्यो चरीको आवाज सुनेसँगै मेरी छोरी आर्याको जिज्ञासा बढ्यो। जब म सानो थिएँ ती तमाम जिज्ञासा म भित्र नि थिए, अहिले मेरी आमाले सुनाएको ती कथा आर्यालाई सुनाएर चित्त त बुझाए तर आफ्नो मन बुझाउन सकेको छैन। यसको वैज्ञानिक नाम क्याकुलस माइक्रो टेस रहेको कसरी बुझाउ? गजब छ लुरको जिन्दगीमा काला बादलमा चाँदनीको घेरा। शुक्ल फाँटा चारबाट लेखिएको यो निबन्ध एक नारायण भण्डारीको यो विषयवस्तु। आदरणीय मित्रहरू, हामी कार्यक्रमको करिब अन्त्यतिर आइसकेका छौं। हरेक हप्ता शनिबार यसै समय प्रस्तुत हुने कार्यक्रम रंगरसमा तपाईँहरूलाई कुनै न कुनै किसिमले आनन्दित तुल्याउन मैले बेग्ला बेग्ला किसिमका साहित्यिक खुराकहरू पस्कने जमर्को गरिरहेको छु र आज 12 संविधान दिवस यहाँहरूले संविधानलाई मर्यादित बनाउनुहोस्, त्यसलाई नियमसंगत बनाउनुहोस्, त्यसलाई पालना गर्नुहोस् र राज्य सत्ताले पनि संविधानमा लेखिएको कुराहरूको पालना गर्दै कानून बनाउने जमर्को गरोस् र सम्पूर्ण नेपालीहरूको चाहना आकांक्षा र सपनालाई पूरा गरोस्, सुखी नेपाली समृद्ध नेपालको कल्पना पूरा होस् र भविष्यमा समृद्ध नेपालको कल्पना गरेर नेपाली जनताले चुनेर पठाएका जनप्रतिनिधिहरूले राम्रो नेपाल सुन्दर नेपाल बनाउन सकुन् भन्दै त्यो प्रेरणा मिलोस् भन्दै र आज तपाईँहरूले कुनै न कुनै तरिकाले संविधानलाई मनाउने बाचा गर्नुहोस् र साँझमा आफ्नो घरका बरन्डाहरूमा शुभ दीपावली गर्नुहोस् भन्दै आगामी हप्ता फेरि पुनः भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छु। जय साहित्य, जय भाषा।

0: रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
1: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
2: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र, के पाइन्छ?
2: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्जुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 98465424 र 98467915।
5: भोलि पार्टी छ, कपाल भने यस्तो बिग्रेको।
6: ल, टेन्सन किन, हाम्रै बेसी सहरमा बार्बर सप छँदैछ नि।
5: बार्बर सप लेडिजको लागि पनि
6: हो? बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ, हाइलाइटिङ, स्ट्रेटनिङ, सबै सेवा एक्सपर्ट बार्बरको हातबाट।
3: हजुर, हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ, हेयर कलरिङ, स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध छ।
5: बार्बर सप, बेसी सहर नगरपालिका 8, प्रशासन चोक। प्रोप्राइटर विनय ठाकुर। सम्पर्क 97627448048 र 98135695915।
7: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
8: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
7: अब के गर्नुहुन्छ त दाई?
8: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
7: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
9: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरालु, लम्जुङ। प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको दिउँसो 2 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं संविधान दिवसको अवसरमा लमजुङमा प्रभात फेरी निकालिएको प्रसंगबाट। आज संविधान दिवस तथा राष्ट्रिय दिवस लमजुङ सहित देशभर मनाइँदैछ। संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन घोषणा भएको थियो। संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ। 2072 साल असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। सोही दिनको सम्झनामा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवसको रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। लमजुङमा संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 अवसरमा प्रभात फेरी निकालिएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 जिल्ला स्तरीय समिति लमजुङको आयोजनामा प्रभात फेरी निकालिएको हो। बेसी शहर नगरपालिका 7 मनाङे चौताराबाट शुरू भएको प्रभात फेरी बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको कार्यालयमा पुगेर समापन गरिएको थियो। प्रभात फेरीमा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरूङको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मीहरू, नागरिक अगुवाहरू, समाजसेवी, पत्रकार तथा विभिन्न संघ संस्थाका प्रतिनिधि सहित करिब 250 जनाको सहभागिता थियो। प्रभात फेरीपछि जिल्ला समन्वय समितिको कार्यालयमा कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ। संविधान दिवसको अवसरमा शनिबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङले प्रदेश अस्पताल लमजुङमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ। संघले शनिबार अस्पतालमा भर्ना भई उपचार गराइरहेका करिब 60 जना बिरामीलाई फलफूल वितरण गरेको हो। संविधान दिवसलाई सामाजिक सेवा मार्फत मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ। फलफूल वितरण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण प्रसाद अधिकारी, जिल्ला अध्यक्ष राजकुमार विष्ट लगायतको उपस्थिति थियो। राष्ट्रिय युवा संघ लमजुङका अध्यक्ष प्रदीप घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रम सचिव विनायक दवाड़ीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमका क्रममा संघका पदाधिकारी तथा सदस्यले अस्पतालमा उपचाररत बिरामीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए। संघले संविधान दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको जनाएको छ। माथिल्लो त्रिशुली 1 जल विद्युत आयोजनाबाट आज शनिबार थप 11 शव निकालिएको छ। नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा 11 शवहरू फेला परेको जानकारी गराएको छ। उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ। गत भदौ 10 रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूको अहिले पनि खोजी कार्य जारी छ। उक्त टनेलमा थप खोजी कार्य जारी रहेको सेनाले जनाएको छ। लमजुङमा विद्युत लाइन ट्रिपिङको समस्या केही समय बढ़न सक्ने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ। वितरण केन्द्रका अनुसार दलाल स्थित 220 केभी सब स्टेशनमा रहेको 132-33 केभी पावर ट्रान्सफर्मरमा समस्या आएपछि हाल दमौली पालुङटार 33 केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ। लामो दूरीका कारण उक्त 33 केभी लाइनमा समय समयमा अवरोध भइरहेको केन्द्रले जनाएको छ। यस्तै मध्य मर्च्याङदी पावर हाउसबाट विद्युत लिँदा समेत ओभरलोडका कारण लाइन ट्रिपिङ भइरहेको वितरण केन्द्रले जनाएको छ। दलाल स्थित 132/33 केभी पावर ट्रान्सफर्मर मरमत नभएसम्म 33 केभी लाइन ट्रिपिङको समस्या सामान्य अवस्थाभन्दा केही बढ़ी हुन सक्ने केन्द्रले ग्राहकलाई जानकारी गराएको छ। वर्षायाममा चट्याङ पर्ने क्रम बढ़ेकोले विद्युत लाइनमा समेत अप्रत्यक्ष असर पर्ने गरेको केन्द्रले जनाएको छ। विद्युत आपूर्तिमा देखिएको समस्याबाट ग्राहकमा पर्न गएको असुविधाप्रति वितरण केन्द्रले क्षमा समेत मागेको छ। लमजुङको सुन्दर बजार नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संघ संस्थालाई निर्देशन दिएको छ। नगरपालिकाले स्थानीय सरकार संचालन ऐन 2074 बमोजिम सार्वजनिक ऐलानी पर्ती गौचरण खर्क कुलो राजकुलो भीर पाखो वन खोला नदी तथा खोल्सा लगायत नगरपालिकाको क्षेत्राधिकारमा पर्ने जग्गाको खोजी तथा संरक्षण गर्ने क्रममा संरचना हटाउन सूचना जारी गरेको हो। नगरपालिकाका अनुसार यसअघि 2083 साउन 29 गते जारी सूचना अनुसार पहिलो चरणमा उडा नम्बर 9 स्थित सिउडी बार चोक आसपासका सरकारी तथा सार्वजनिक पहिचान भएका जग्गामा व्यक्ति वा संघ संस्थाले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि निर्माण गरी भोग चलन गरिरहेका संरचना हटाउने कार्य शुरू भइसकेको छ। यसैगरी सार्वजनिक जग्गा खरिद जग्गा खोजी तथा संरक्षण समितिले छानबिनका क्रममा उडा नम्बर 6, 7, 8 र 9 रेखाङ्कन गरिएका अस्थायी तथा स्थायी संरचना पनि हटाउन नगरपालिकाले भनेको छ। नगरपालिकाले सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र त्यस्ता संरचना हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। तोकिएको अवधिभित्र संरचना नहटाइएको पाइएमा नियम अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाइने नगरपालिकाले जनाएको छ। नगर प्रमुख कृष्ण प्रसाद कोइरालाद्वारा जारी सूचनामा सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनका लागि नगरपालिकाको प्रक्रिया अघि बढ़ाइएको उल्लेख गरिएको छ। लमजुङको दुर्दी गाउँपालिका 8 खिन्चोक बेसी र खिन्चोक गाउँमा 12 डस्टबिन राखिएको छ। आरसीडीसी वर्ल्ड भिजन र तमु कल्याणको सहभागितामा गाउँमा फोहोर व्यवस्थापन तथा सरसफाईलाई व्यवस्थित बनाउने उद्देश्यले डस्टबिन राखिएको हो। कार्यक्रममा खिन्चोक बेसी र खिन्चोक गाउँका विभिन्न स्थानमा 12 डस्टबिन राखिएको रिजन घले जानकारी दिनुभयो। डस्टबिन राखिएसँगै गाउँमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति न्यूनीकरण गर्दै सरसफाई कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको क्लबका अध्यक्ष सिंह बहादुर घले बताउनुभयो। लमजुङमा पर्यटन वातावरण संरक्षण तथा ग्रामीण पर्यटन प्रवर्धनका लागि बेसी शहरदेखि पर्यटकीय गाउँ घले गाउँसम्म साइकल यात्रा आयोजना गरिएको छ। लमजुङ साइक्लिङ संघद्वारा आयोजित प्रथम टुर दि लमजुङ 2026 शनिबार बिहान बाजा गाजा सहित शुभारम्भ गरिएको हो। सो कार्यक्रममा बेसी शहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्याल, उपप्रमुख पद्मा गुरूङ, विभिन्न उडाका उडा अध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। लमजुङको पर्यटन प्रवर्धनसँगै साइकल संस्कृति विकास गर्ने उद्देश्यले आयोजित प्रथम टुर दि लमजुङ 2026 युवादेखि वृद्ध वृद्धासम्मको समेत उल्लेख्य सहभागिता रहेको छ। आयोजकका अनुसार साइकल यात्रामा देशभरबाट 500 भन्दा बढ़ी साइकल यात्रीहरू सहभागी भएका छन्। बेसी शहरबाट शुरू भएको यात्रा आज पर्यटकीय गाउँ घले गाउँसम्म पुग्नेछ। पर्यटन प्रवर्धनसँगै वातावरण संरक्षण र ग्रामीण क्षेत्रमा पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले साइकल यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ। साइकल यात्रा 2 दिनको हुनेछ। हवस्त, यिनै समाचार सहित दिउँसो 2 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी भगवती सुनारलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
1: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानुपर्ने?
2: तिमी पनि सारै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
4: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला। खर्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
5: बुद्ध डिजिटल छँदै छ नि, झिके खोला होला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
6: हाम्रा सेवाहरू: प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीसहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लमजुङ। सम्पर्क नम्बर 98560 46 466।
7: नोट: सेराचोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
8: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
9: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
8: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
7: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
8: सिबिएस तथा बिउ भिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
7: सम्पर्क नम्बर 98462 18202 र 98403 19799।
8: सिबिएस तथा बिउ भिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
7: नोट: सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ वा कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
2: प्रोप्राइटर टेकजन गुरुङ नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो बेसी सहर नगरपालिका साथ मनाङे चौतारा सम्पर्क फोन नम्बर 066 520 903 मोबाइल नम्बर 98

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9856445435।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आर्ट सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ,
3: सम्पर्क नम्बर 9842618202 र 9842039799।
1: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: खाना प्रलो छैन हतारलाई
5: हो आजु मेवाने भेजी तार मुई पिमा मिमामी मार्बलरी प्रिमा बिरा बेसी सर मोबाग गंगा आर ग्यालरी याबो मैबा आचु
4: नै याम भिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडा भा कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याबो मैलो फारे तारे प्रे यान सेदी
5: स गंगा आर ग्यालरी तो बनेर आचु
4: तर नि मार्बलर फ्रिभा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याज दे माया चिलो भनिम्रो
5: तैले भनेको मैले सबै बुझ्यो कान्छा, गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
6: बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
1: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमथुङ, प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे, सम्पर्क फोन नम्बर 0665131387, मोबाइल नम्बर 9462646648 र 9463301883।

0: आई मारे मता सुनता लीना मेरा बिहे हुँदै छ यस फोटो भिडियो खिचाउनु पर्ने थियो कता जाने के गर्ने म त अलमलमै परे के गर्ने होला राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि लौ न यसो केही उपाय दिनु पर्यो
1: बुझ्न डिजिटल छँदै छ नि झिगे खोला होला कि कम्प्लेक्सको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि
2: हाम्रा सेवाहरू प्रमाण पत्र सम्मान पत्र खादा ब्याज मायाको चिनो भिजिटिङ कार्ड फोटो प्रिन्ट फोटो फ्रेम विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ बुद्ध डिजिटल फोटो स्टुडियो बेसीसहर नगरपालिका आठ झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्छुङ सम्पर्क नम्बर 9856046466
3: नोट सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
7: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
6: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
7: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
6: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
7: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
6: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
7: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
8: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
9: प्रोप्राइटर कृष्ण भुषाल, सम्पर्क नम्बर 9855475783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
10: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
11: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
10: ए हो र, के पाइन्छ?
11: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
12: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424264 र 9847609015।
13: भोलि पार्टी छ, कपाल भने यस्तो बिग्रेको।
14: ल टेन्सन किन, हाम्रै बेसी सहरमा बार्बर सप छँदैछ नि।
13: बार्बर सप लेडिजको लागि पनि?
14: हो, बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ, हाइलाइटिङ, स्ट्रेटनिङ, सबै सेवा एक्सपर्ट बार्बरको हातबाट।
2: हजुर, हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ, हेयर कलरिङ, स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध छ। बार्बर सप, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, प्रोप्राइटर विनय ठाकुर, सम्पर्क 97-6-27-48-848 र 98-1-31-65-915।
15: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
16: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
15: अब के गर्नुहुन्छ त दाई?
16: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
15: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
17: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामे, लमजुङ, प्रोप्राइटर शरद बराल, सम्पर्क नम्बर 98-560-45401 र 98-261-7379।

यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, एक परदेशी मरेर पनि घर फर्किन्छ। भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो। वर्षौं पछि म गाउँको घाटमा आइपुगेँ।

0: भर्खरै मात्र तपाईँको खुट्टाको अपरेसन भएको रहेछ, अहिले प्लास्टिक सर्जरी गर्दै हुनुहुन्छ, तपाईँको स्वास्थ्यलाई गाह्रो पर्न सक्छ है।
1: डाक्टर साहब, मलाई त अब यो जिन्दगी जिउन पनि गाह्रो छ, अब मलाई मेरो चिन्ता छ।

단로 루게 먼저를 레케라 먼저가 먼저를 벗고 말 커스톤 잡아내라 디루 디초코마야 유루 마야 파니쿠루

0: Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: अधिवेशनले वडा सभापति, दुई उपसभापति, एक सचिव, एक सहसचिव र वडा सदस्यहरू निर्वाचित गर्नेछ। पालिकाको संरचना अनुसार समितिमा प्रत्यक्ष निर्वाचित र मनोनित हुने सदस्य संख्या फरक फरक रहे पनि हरेक वडा कार्य समितिमा कम्तीमा एक तिहाई महिला, दलित र 30 वर्ष मुनिका युवाको अनिवार्य प्रतिनिधित्व हुने वैधानिक व्यवस्था छ। साथै यसै अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन्। यसैबीच पार्टी सभापति गगन थापाले आफ्नो वडामा पुगेर अधिवेशनको शुभारम्भ गर्नुभएको छ। एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले समाजको छटपटी र तीव्र विकासको चाहनालाई पूरा गर्न सक्ने दृढ कांग्रेस निर्माणमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्नुभयो। उहाँले समयको माग अनुसार संविधानका मूल्य मान्यतालाई थप विस्तार गर्न संविधान संशोधनको साहसिक कदममा चाल्ने संकल्प समेत गर्नुभएको छ। यो अधिवेशनमा सहभागी नभएको पूर्व सभापति देउबा समूहले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। धेरैजसो प्रभावशाली नेताहरूले साथ छाडिसकेको अवस्थामा पनि देउबा पक्षले यही भदौ 15 गतेदेखि वडा अधिवेशन शुरू गरी मंगसिरमा बेग्लै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
5: यही असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि 5 दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8देखि 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ। यस्तै आजै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाड़ी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनचापीय प्रणाली अब केही दिनमा चक्रवर्ती आधीमा परिणत हुने सम्भावना बढ़ेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले आधीमा परिणत भएमा त्यसको नाम अर्णव हुने र त्यसको प्रभाव नेपालमा असोजको 8, 9 र 10 गते पर्ने देखिएको उल्लेख गर्नुभएको छ। ती दिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्ने बारेमा अझै प्रश्नसँग निर्किलो हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ। मौसमविदहरूको अनुमान र सुझावपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको हो। यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण रूपमा स्पष्ट भइ नसकेको जनाएको छ। महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ। यद्यपि असोज 6 गतेपछि पूर्वबाट यसको आंशिक प्रभाव शुरू भई हप्ताको अन्त्यतिर कोशी मधेश र बागमती प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा भनिएको छ। मौसमविदहरूका अनुसार यो प्रणालीका कारण पहाड़ र हिमालभन्दा मध्य नेपालका तराई तथा काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना धेरै छ। प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकाले अफवाहको पछि नलागि आफ्ना पछिल्ला सूचनाहरूमा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
7: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
7: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
6: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
7: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
6: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने।

0: विश्वास गाथा र कथा गाठका कुरा
1: गाठका कुरा
0: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाठका कुरा
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज 11 संविधान दिवस मनाइयो, सुशासन र उत्कृष्ट सेवा प्रवाहमा राष्ट्रपति पौडेलको जोड, भ्रष्टाचार दण्डहीनता अन्त्य गर्ने हातहरू बलिया भएका प्रधानमन्त्रीको दावी, नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया ओडा तहबाट शुरू, देउवा समूह सहभागी भएन, आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा लगाएको खबर प्रस्तुत गरे।
3: नेपाल दर्पणमा अब बाँकी खबर। रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट 3 सुरुङबाट 11 जनाको शव निकालेको नेपाली सेनाले जनाएको छ। सेनाले सामाजिक सञ्जालमा लेख्दै भोटेको सीमा भदौ 10 गते आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा भेटिएका 11 शव आज बाहिर निकालेको जानकारी गराएको हो। ती शवहरू सुरुङभित्र लीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन्। सेनाले हिजो पनि त्यही सुरुङबाट 13 शव निकालेको जानकारी गराएको थियो। बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढ़ाउने सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङभित्र खोजी कार्य अझै चलिरहेको छ।
2: जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका बासिन्दाले आमरण अनशन शुरू गरेका छन्। गोर्खाको चुम्नुब्री गाउँपालिका एक सामा गाउँका दावा नुर्बु लामा सहित 11 युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने सहित 8 बुँदे माग राख्दै हिजोदेखि मनास्लु आदर्श शिविरमा आमरण अनशन शुरू गरेका हुन्। उनीहरूले मनास्लु बेस क्याम्प भन्दा माथि 4,900 मिटर उचाइमा अनशन थालेका छन्। मागपत्रमा मनास्लु आदर्श शिविर तथा पुङ्गेन गुम्बामा नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन र यसबाट बस्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकार समक्ष माग गरेको उल्लेख छ।
3: चितवन राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ। आज बिहान 20,000 ताल जानी टिखौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो। पोस्टमार्टमका क्रममा नेपाली सेनाको पोस्टमा बिजुली पुर्याउन टाँगिएको कालो इन्सुलेटेड तार तानेर चपाउँदा करेन्ट लागेको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामा गर्दै जानकारी दिनुभयो। पोस्टमार्टममा पश्चात दारा निकालेर हात्तीको अन्तिम संस्कार गरिसकिएको छ। झण्डे 45 वर्षको यो हात्ती 24 वर्ष अघि सौराहा क्षेत्रमा पहिलो पटक देखिएको थियो। ब्राजिलियन फुटबलर रोनाल्डो चर्चामा रहेका बेला देखिएकाले स्थानीय गाइडहरूले यसको नाम रोनाल्डो राखिदिएका थिए। खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रका पोथी हात्तीहरूका लागि भरपर्दो भाले मानिने रोनाल्डो पर्यटकहरू बीच पनि निकै लोकप्रिय र आकर्षक मानिन्थ्यो। केन्द्रमा अहिलेसम्म जन्मिएका मध्ये 38 छावा रोनाल्डोकै रहेका निकुञ्जको भनाई छ। चितवनमा धुर्वे र गोविन्दे जस्ता आतंक मचाउने हात्तीहरू बेला बेला गायब वा शान्त हुँदा रोनाल्डो भने निरन्तर प्रजनन केन्द्र आसपास देखिने र आफ्नो वर्चस्व कायम राख्ने एकमात्र चर्चित हात्ती थियो।
2: नेपाली गएको महिनामा विदेशमा विद्युत बिक्री गरी 5,09,24,00,000 रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत र बंगलादेशतर्फ 56,56,06,443 युनिट विद्युत निर्यात भएको हो। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार गरी दुई माध्यमबाट विद्युत निर्यात गर्दै आएको छ। यसैबीच भोटेको सीमा आएको बाढ़ीका कारण बंगलादेशतर्फको विद्युत निर्यात भने प्रभावित भएको छ।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लुले भारतीय लगानीकर्ता तथा उद्योगीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ। 3 दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वाग्ले कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्री अर्थात सीआईआईले आयोजना गरेको अन्तर्क्रियामा यस्तो बताउनु भएको हो। उहाँले नेपालमा लगानीका लागि अहिले सबैभन्दा उपयुक्त समय रहेको भन्दै उदीयमान क्षेत्रहरूमा लगानी विस्तार गर्न भारतीय व्यवसायहरूलाई आग्रह गर्नुभयो। मन्त्री वाग्ले डिजिटलाइजेशन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस, पर्यटन र उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण आधार बन्दै गएको बताउनुभयो।
2: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
0: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
3: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन कृषि मन्त्र नार्क सँग
1: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क र ग्रीनल्याण्डसँग स्थायी सुरक्षा सम्झौता भएको घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत जानकारी दिँदै ट्रम्पले अब ग्रीनल्याण्डमा अमेरिकाले ठूलो मात्रामा सैन्य उपस्थिति र पूर्वाधार विस्तार गर्ने बताउनु भएको छ। यो सम्झौताले ग्रीनल्याण्ड तथा अमेरिकाको सुरक्षाका लागि जुनसुकै कदम चाल्ने पूर्ण अधिकार अमेरिकालाई दिएको उहाँको दावी छ। सम्झौता अनुसार अमेरिकी अनुमति बिना कुनै पनि प्रतिपक्षी वा गैर नेटो राष्ट्रले ग्रीनल्याण्डमा सैन्य अखडा बनाउन पाउने छैनन्। डेनमार्क र ग्रीनल्याण्डका प्रधानमन्त्रीहरूले यो सम्झौताले उत्तर एटलान्टिक क्षेत्रको सुरक्षा सुदृढ हुनका साथै सबैको हित हुने प्रतिक्रिया दिएका छन्। यद्यपि सम्झौताका विस्तृत विवरणहरू भने अझै सार्वजनिक गरिएका छैनन्। यसअघि ग्रीनल्याण्डलाई नै अमेरिकी भूभाग बनाउने ट्रम्पको अभिव्यक्तिका कारण तनाव उत्पन्न भएको थियो, तर नयाँ सम्झौतापछि विवाद मत्थर हुने संकेत देखिएको छ।
2: यसैबीच अमेरिका र इरानबीच तीव्र तनाव जारी रहेकै बेला अमेरिकी सरकारले न्यूयोर्कमा आयोजना हुने राष्ट्रसंघको महासभामा सहभागी हुने इरानी टोलीलाई प्रवेशाज्ञा अर्थात भिसा स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार इरानी राष्ट्रपति मसूद पेजिस्किन र परराष्ट्र मन्त्री अब्बास अराग्ची सहितका मुख्य प्रतिनिधिमण्डललाई भिसा दिएको हो। 6 महिनाभन्दा बढ़ी समयदेखि दुई देशबीच द्वन्द्व चलिरहेको र हुती विद्रोहका कारण पश्चिम एसियामा तनाव तीव्र बनेको अवस्थामा अमेरिकाको यो निर्णयलाई चासोका साथ हेरिएको छ। तर इरानी प्रतिनिधिमण्डल कडा यात्रा प्रतिबन्ध लगाउने र न्यूयोर्कमा रहँदा उनीहरूलाई विलासी सामान खरिदमा रोक लगाउने अमेरिकाले जनाएको छ। यसअघि बुधबार मात्रै अमेरिकाले प्यालेस्टाइनका राष्ट्रपति महम्मूद अब्बास र उहाँको प्रतिनिधिमण्डललाई भने भिसा दिन अस्वीकार गरेको थियो। आयोजक राष्ट्रको दायित्व अनुरूप इरानी टोलीलाई भिसा दिए पनि उनीहरूमाथि कडा निगरानी राख्ने अमेरिकी भनाई छ।
3: दर्पणमा अब खेल खबर। विश्व एसियाली खेलकुदको औपचारिक उद्घाटन भएको छ। जापानको नागोयामा रहेको मिजुसो रंगशालामा आयोजित विशेष समारोहमा जापानी सम्राट नारीहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख जाओन बिन हमाद अल थानीले जापानले यसअघि नै दुईपटक एसियाली खेलकुद र 5 वर्ष अघि ओलम्पिक आयोजना गरिसकेकाले यसपटक पनि भव्य आयोजना हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। जापानले यसअघि सन् 1958 टोकियो र 1994 हिरोसीमामा एसियाली खेलकुद आयोजना गरिसकेको छ। औपचारिक उद्घाटन आज भए पनि प्रतियोगिताका केही खेलहरू बुधबारदेखि नै शुरू भइसकेका छन्। विभिन्न 54 खेल स्थलमा सञ्चालन हुने यसपटकको एसियाली खेलकुदमा 45 देश र एउटा शरणार्थी टोलीका खेलाड़ीहरूले 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा 15,000 खेलाड़ी र अफिसियल सहित कुल 17,000 जनाको सहभागिता रहनेछ। आयोजक जापानबाट 900 भन्दा बढ़ी, चीनबाट 800 भन्दा बढ़ी र दक्षिण कोरियाबाट झण्डै 800 खेलाड़ी सहभागी हुँदैछन्। यसपटक नेपालका तर्फबाट 21 खेलमा 57 महिला सहित कुल 135 जना खेलाड़ीले प्रतिस्पर्धा गर्दै उद्घाटन समारोहको मार्च पासमा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले नेपालको झण्डा बोक्दै टोलीको नेतृत्व गर्नुभएको थियो। राष्ट्रिय खेलकुद परिषदले यसपटक कम्तीमा 1 स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ, जस अन्तर्गत कराते, कबड्डी, बक्सिङ र उसुलाई पदकको सम्भावित खेलका रूपमा हेरिएको छ।
2: तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संज्ञानले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा साबिक विजेता लुम्बिनी लायन्स र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन्। त्यो खेल कार्तिक 9 गते हुनेछ। कार्तिक 29 गतेसम्म लीग चरण खेल हुनेछन्। मंगिर 1 गते पहिलो क्वालिफायर खेल हुनेछ। 2 गते इलिमिनेटर तथा 3 गते दोस्रो क्वालिफायर खेल हुनेछ। फाइनल खेल मंगिर 5 गते हुनेछ। एनपीएलका 32 खेलमध्ये फाइनल सहित 20 वटा खेल फ्लड लाइटमा खेलाइनेछ। दोस्रो संस्करणको एनपीएलको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
3: आजको रंग दर्पण संविधानको मर्म र महत्व झल्काउने गीतहरूमा केन्द्रित छ।

आज संविधान दिवस ठिक 11 वर्ष अघि 2072 सालमा 7 दशकको संघर्ष बलिदान र जनआन्दोलनहरूको संचित परिणाम स्वरूप नेपालको संविधान 2072 जारी भएको हो। राणा शासन विरूद्धको 7 सालको क्रान्तिदेखि पञ्चायती व्यवस्था विरूद्धको प्रतिरोध 46 सालको जनआन्दोलन दशकभरिको सशस्त्र द्वन्द र 62-63 को दोस्रो जनआन्दोलनसम्म नेपाली नागरिकले धेरै त्याग र संघर्ष गर्नु पर्यो। हरेक ऐतिहासिक मोडमा नेपाली समाजको चुनौतीलाई बिउझाउने जगाउने र संगठित गर्ने काम गीत संगीतले पनि गर्दै आएका छन्।

पंचायत काल में प्रत्यक्ष राजनीतिक अभिव्यक्ति माथि कड़ा नियंत्रण थियो। यस्तो बेला गीत संगीत ले नै असंतुष्टि र आकांक्षालाई अभिव्यक्ति गर्ने माध्यम बने। 46 सालको जनआन्दोलनको समयमा विद्यार्थी र युवा तबकाले लगाएका नारा र गाएका गीतले सड़कमा उत्रिएका जनसमूहलाई एक सूत्रमा बाँध्ने काम गरे। त्यसपछि दशकभरि चलेको द्वन्द्वकालमा पनि दुवै पक्षले आआफ्नो विचारधारा फैलाउन गीत र सांस्कृतिक कार्यक्रमहरूलाई माध्यम बनाए। जनवादी सांस्कृतिक टोलीहरूले गाउँ गाउँमा पुगेर वर्गीय चेतना, समानता र परिवर्तनका सन्देश बोकेका गीत गाउँ

नेपालको वर्तमान संविधानको प्रत्यक्ष जग बसेको घटना हो 2062-63 सालको दोस्रो जनआन्दोलन। 19 दिनसम्म चलेको त्यो आन्दोलनमा काठमाडौँका सड़कहरूमा हजारौं लाखौं जनसमूह उत्रियो र त्यहाँ गीत र नाराले फेरि केन्द्रीय भूमिका खेले। यसै आन्दोलनको उपलब्धि स्वरूप गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र जस्ता मूल्यहरू संविधान सभा मार्फत संस्थागत भए, जुन पछि 2072 सालको संविधानमा प्रतिबिम्बित भयो।

मधेस आन्दोलन का समय में गाइएका गीतहरूले क्षेत्रीय र भाषिक पहिचान को सम्मान खोजे। थारू समुदाय का सांस्कृतिक गीतहरूले आफ्नो भूमिका भाषा र अस्तित्वको मान्यता मागे। त्यस्तै जनजातिले आफ्नो मातृभाषामा गाएका गीतहरूले सबै मातृभाषा राष्ट्रभाषा हुन् भन्ने संवैधानिक व्यवस्थाको वैचारिक जग तयार गरे। महिला आन्दोलनसँग जोडिएका गीतहरूले लैंगिक समानता र समानुपातिक प्रतिनिधित्वको जवाफ उठाए, जुन पछि संविधानले महिलाको समानुपातिक सहभागिताको प्रावधानको रूपमा आत्मसात गर्यो। यसरी हेर्दा संविधानको धारा उपधारामा कतै न कतै कुनै समुदायको जागरण गीत लुकेको भेटिन्छ।

ऐतिहासिक सन्दर्भमा नेपालको राष्ट्रिय गान पनि परिवर्तन भयो। यसरी हेर्दा गीतले जगाएको चेतना नै हो जसले संविधानलाई कोरा कानूनी दस्तावेज नभई नागरिकको साझा सपनाको दस्तावेज बनायो र यही कारणले संविधान दिवसका दिन जागरण गीतको स्मरण गर्नु भनेको आफ्नै संघर्षपूर्ण इतिहास र त्यसले सिकाएको पाठ प्रति सम्मान व्यक्त गर्नु हो।

0: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्तिम आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आज 11 संविधान दिवस मनाइयो। सुशासन र उत्कृष्ट सेवा प्रवाहमा राष्ट्रपति पौडेलको जोड। भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने हातहरू बलिया भएका प्रधानमन्त्रीको दावी।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया ओडा तहबाट शुरू। देउवा समूह सहभागी भएन। समाजको चाहनालाई पूरा गर्न सक्ने सुदृढ कंग्रेस निर्माणमा जुट्न सभापति थापाको आह्वान।
1: आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा। असोज 8-10 गतेसम्म विशेष सावधानी अपनाउन सुझाव। अवस्था स्पष्ट भइ नसकेको सरकारी निकायको भनाई।
0: ग्रीनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार हुने। स्थायी सम्झौता भएको ट्रम्पको दावी। इरान र अमेरिका बीच द्वन्द्व जारी रहँदा इरानी राष्ट्रपतिलाई महासभाका लागि भिसा स्वीकृत।
1: र विश्व एसियाली खेलकुद औपचारिक उद्घाटन। नेपालबाट 135 खेलाड़ी सहभागी। कम्तीमा 1 स्वर्ण पदक जित्ने। एनपीएलको खेल तालिका सार्वजनिक। पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम खेल्ने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै महेश रिवाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
3: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
4: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ। सबै सामान एउटै ठाउँमा पाइन्छ।
3: ए हो र, के पाइन्छ?
4: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
5: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
6: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
5: कामक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
7: भोलि पार्टी छ, कपाल भने यस्तो बिग्रेको।
8: ल, टेन्सन किन, हाम्रै बेसी सहरमा बार्बर सप छँदैछ नि।
7: बार्बर सप लेडिजको लागि पनि
8: हो? बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ, हाइलाइटिङ, स्ट्रेटनिङ, सबै सेवा एक्सपर्ट बार्बरको हातबाट।
5: हजुर, हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ, हेयर कलरिङ, स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध छ। बार्बर सप, बेसी सहर नगरपालिका 8, प्रशासन चोक। प्रोप्राइटर विनय ठाकुर। सम्पर्क 97627848848 र 98135695915।
7: दाई, पैसा त तमै कमाएर ल्याउनु भयो क्या रे?
9: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
7: अब के गर्नुहुन्छ त दाई?
9: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
7: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरानु लमजुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560445501 र 98261737799।
10: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला। खड्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
11: बुझ्न डिजिटल छ नै छ नि, झिगे खोला होला कि कपलेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
5: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीसहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्जुङ। सम्पर्क नम्बर 98560446467।
12: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप्र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। आज नेपालको संविधान जारी भएको 11 वर्ष पूरा, लमजुङको सदरमुकाममा प्रभात फेरी निकालियो। लमजुङमा विद्युत लाइन ट्रिपिङको समस्या केही समय अझै बढ़न सक्ने, लामो दूरीका कारण 33 केवी लाइनमा समेत अवरोध। मर्स्याङदी 7 नयाँ गाउँमा 2 तले पाहुना घर निर्माण हुँदै 127 जनाबाट 14 लाख भन्दा बढ़ी सहयोग। सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना हटाउन सुन्दर बजार नगरपालिकाको निर्देशन, सिउरीबार क्षेत्रमा संरचना हटाउने कार्य शुरू। र प्रथम टोर्दी लमजुङ 2026का साइकल यात्रीहरू बेसी शहरबाट घलेगाउँतर्फ प्रस्थान, बेसी शहरमा बाजा गाजा सहित भव्य विदाई।
1: सुन्ताली र मेरो बिहे हुँदै यस फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला। खर्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तलीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
2: बुझ्न डिजिटल छ नै छ नि, झिगे खोला होला कि कपलेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
3: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीतह नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लमजुङ। सम्पर्क नम्बर 98560-46466।
4: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
0: समाचार अब विस्तारमा। आज संविधान दिवस तथा राष्ट्रिय दिवस लमजुङ सहित देशभर मनाइएको छ। संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन घोषणा भएको थियो। संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ। 2072 साल असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। सोही दिनको सम्झनामा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। लमजुङमा संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 को अवसरमा प्रभात फेरी निकालिएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 जिल्ला स्तरीय समिति लमजुङको आयोजनामा प्रभात फेरी निकालिएको हो। बेसी शहर नगरपालिका 7 मनाङे चौताराबाट शुरू भएको प्रभात फेरी बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको कार्यालयमा पुगेर समापन गरिएको थियो। प्रभात फेरीमा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरूङको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी, नागरिक अगुवाहरू, समाजसेवी तथा विभिन्न संघ संस्थाका प्रतिनिधि सहित करिब 250 जनाको सहभागिता थियो। प्रभात फेरीपछि जिल्ला समन्वय समितिको कार्यालयमा कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ। संविधान दिवसको अवसरमा शनिबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङले प्रदेश अस्पताल लमजुङमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ। संघले शनिबार अस्पतालमा भर्ना भई उपचार गराइरहेका करिब 60 जना बिरामीलाई फलफूल वितरण गरेको हो। संविधान दिवसलाई सेवा मार्फत मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ। फलफूल वितरण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण प्रसाद अधिकारी, जिल्ला अध्यक्ष राजकुमार विष्ट लगायतको उपस्थिति थियो। राष्ट्रिय युवा संघ लमजुङका नवनिर्वाचित अध्यक्ष प्रदीप घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम सचिव विनायक दवाड़ीले संचालन गर्नुभएको थियो। कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यले अस्पतालमा उपचाररत बिरामीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। लमजुङमा विद्युत लाइन ट्रिपिङको समस्या केही समय बढ़न सक्ने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ। वितरण केन्द्रका अनुसार दलाल स्थित 220 केवी सब स्टेशनमा रहेको 132/33 केवी पावर ट्रान्सफर्मरमा समस्या आएपछि हाल दमौले पालुङटार 33 केवी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ। लामो दूरीका कारण उक्त 33 केवी लाइनमा समेत समय समयमा अवरोध भइरहेको केन्द्रले जनाएको छ। यस्तै मध्य मर्स्याङदी पावर हाउसबाट विद्युत लिँदा समेत ओभरलोडका कारण लाइन ट्रिपिङ भइरहेको वितरण केन्द्रले जनाएको छ। दलाल स्थित 132/33 केवी पावर ट्रान्सफर्मर मर्मत नभएसम्म 33 केवी लाइन ट्रिपिङको समस्या सामान्य अवस्थाभन्दा केही बढ़न सक्ने केन्द्रले जनाएको छ। वर्षायाममा चट्याङ पर्ने क्रम बढ़ेकोले पनि विद्युत लाइनमा समेत प्रत्यक्ष असर पर्ने गरेको केन्द्रले जनाएको छ। विद्युत आपूर्तिमा देखिएको समस्याबाट ग्राहकमा पर्न गएको असुविधाप्रति वितरण केन्द्रले क्षमा याचना समेत गरेको छ। लमजुङको सुन्दरबजार नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना हटाउन सम्बन्धित निकाय व्यक्ति तथा संघ संस्थालाई निर्देशन दिएको छ। नगरपालिकाले स्थानीय सरकार संचालन ऐन 2074 बमोजिम सार्वजनिक ऐलानी पर्थी गौचरण खर्क कुलो राजकुलो भीरपाखो वन खोला नदी तथा खोल्सा लगायत नगरपालिकाको क्षेत्राधिकारमा पर्ने जग्गाको खोजी तथा संरक्षण गर्ने क्रममा संरचना हटाउन सूचना जारी गरेको हो। नगरपालिकाका अनुसार यसअघि 2083 साउन 29 गते जारी सूचनामा पहिलो चरणमा उडा नम्बर 9 स्थित सिउडी बार चोक आसपासका सरकारी तथा सार्वजनिक पहिचान भएका जग्गामा व्यक्ति वा संघ संस्थाले व्यक्तिगत वा व्यावसायिक प्रयोजनका लागि निर्माण गरी भोग चलन गर्दै आएका संरचना हटाउने कार्य शुरू भइसकेको छ। यसैगरी सार्वजनिक जग्गा खोजी तथा संरक्षण समितिले छानबिनका क्रममा उडा नम्बर 6, 7, 8 र 9 रेखांकन गरेका अस्थायी तथा स्थायी संरचना पनि हटाउन नगरपालिकाले भनेको छ। नगरपालिकाले सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र त्यस्ता संरचना हटाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। तोकिएको अवधिभित्र संरचना नहटाइएको पाइएमा नियम अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाइने नगरपालिकाले जनाएको छ। नगर प्रमुख कृष्ण प्रसाद कोइरालाद्वारा जारी सूचनामा सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनका लागि नगरपालिकाले प्रक्रिया अघि बढ़ाएको उल्लेख गरिएको छ। लमजुङको मर्स्याङदी गाउँपालिका 7 नयाँ गाउँमा पाहुना घर निर्माण हुने भएको छ। गाउँमा आउने पाहुनालाई बसोबास तथा विभिन्न कार्यक्रम संचालन गर्न सहज हुने गरी दुई तले पाहुना घर निर्माण गर्ने योजना अघि बढ़ाइएको हो। वडा सदस्य सञ्चराम गुरूङका अनुसार पाहुना घर कम्तीमा दुई तला हुने गरी निर्माण गर्ने उद्देश्य लिइएको छ। तल्लो तल्लामा महिला र पुरूषका लागि एक एकवटा कोठा बनाउने तथा माथिल्लो तल्लामा हल निर्माण गर्ने योजना छ। माथिल्लो तलामा पाहुनाका लागि खाजा खाने स्थानका साथै सानो तिनो कार्यक्रम समेत सञ्चालन गर्न सकिने गरी संरचना निर्माण गर्ने उद्देश्य रहेको गुरूङले जानकारी दिनुभयो। उक्त पाहुना घर निर्माणमा नयाँ गाउँका 51 घरधुरीले कम्तीमा 10 दिन श्रमदान गर्नुपर्ने व्यवस्था गरिएको छ। स्थानीयको श्रमदान र सहयोगमा पाहुना घर निर्माण गर्ने योजना रहेको जनाइएको छ। पाहुना घर निर्माणका लागि हालसम्म 127 जना सहयोगीबाट 14,05,784 रकम संकलन भएको छ। सहयोग गर्नेको संख्या दिन प्रतिदिन बढ़िरहेको गुरूङले जानकारी दिनुभयो। पाहुना घरको निर्माण कार्य आगामी मंगिरभित्र सम्पन्न गर्ने उद्देश्य लिइएको छ। स्थानीयको श्रमदान तथा विभिन्न व्यक्तिबाट प्राप्त सहयोगबाट निर्माण कार्य अघि बढ़ाइने जनाइएको छ। नयाँ गाउँमा पुग्ने पाहुना तथा विभिन्न कार्यक्रमका लागि आवश्यक पूर्वाधारका रूपमा पाहुना घर निर्माण गर्न लागेको हो। स्थानीय स्तरमा उपलब्ध स्रोत श्रमदान र सहयोगलाई परिचालन गरी निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको वडा सदस्य गुरूङले बताउनुभयो। थप विवरणका लागि वडा सदस्य सञ्चराम गुरूङ मर्सङ्गदी गाउँपालिका साथ नयाँ गाउँ लमजुङलाई सम्पर्क गर्न सकिनेछ। सहयोग गर्न चाहनुहुनेले वडा सदस्य सञ्चराम गुरूङलाई सम्पर्क गर्न सकिने जनाइएको छ। नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गर्नुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्दै उहाँले युवालाई नेतृत्वमा अघि बढ़ाउन आफू सक्रिय पदको प्रतिस्पर्धाबाट पछि हट्ने बताउनु भएको हो। शुक्रबार कांग्रेस नवलपुरको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपालीले लामो समय पार्टी राजनीतिमा सक्रिय भूमिका निर्वाह गरिसकेको र अब युवालाई नेतृत्वमा अघि बढ़ाउनु पर्ने बताउनुभयो। नेपालीले कांग्रेसमा 55 वर्ष सक्रिय राजनीति गर्नुभएको छ। उहाँ गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री समेत हुनुहुन्छ। साबेक नवलपरासीमा उहाँले कांग्रेस जिल्ला सभापतिको जिम्मेवारी 4 कार्यकाल सम्हाल्नु भएको थियो भने कांग्रेसको केन्द्रीय सदस्यमा 2 कार्यकाल निर्वाचित हुनुभएको थियो। आफू पदको प्रतिस्पर्धाबाट अलग भए पनि पार्टी प्रतिको भूमिका र जिम्मेवारी भने निरन्तर रहने नेपालीले बताउनु भएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप रेडियो चौतारीको फेसबुक पेजमा तपाई सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
5: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
6: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
5: ए हो र, के पाइन्छ?
6: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
7: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एण्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
8: नोट, कामाक्षा फर्निचरमा दशैं तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
7: कामाक्षा फर्निचर एण्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98464426264 र 98467915।
9: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
10: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
9: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
10: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
9: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
10: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
9: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
11: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सीसीटीभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
12: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
11: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 9856045783 स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लम्जो
1: सुन्ताली र मेरो बिहे हुँदै छ यसो फोटो भिडियो खिचाउनु पर्ने थियो कता जाने के गर्ने म त अलमलमै परे के गर्ने होला खड्काजी पनि के कुरा गर्नुहुन्छ राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि लौ न यसो केही उपाय दिनु पर्यो
2: बुझ्न डिजिटल छनै छ नि झिगे खोला हुला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि
7: हाम्रा सेवाहरू प्रमाण पत्र सम्मान पत्र खादा ब्याज मायाको चिनो भिजिटिङ कार्ड फोटो प्रिन्ट फोटो फ्रेम विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ बुद्ध डिजिटल फोटो स्टुडियो बेसीतह नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्जुङ सम्पर्क नम्बर 9856046467
4: नोट सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ अब बाँकी समाचार लमजुङमा पर्यटन वातावरण संरक्षण तथा ग्रामीण पर्यटन प्रवर्धनका लागि बेसी शहरदेखि पर्यटकीय गाउँ घान्द्रुक पर्यटकीय गाउँ घलेगाउँसम्म साइकल यात्रा आयोजना गरिएको छ लमजुङ साइक्लिङ संघद्वारा आयोजित प्रथम टुर दि लमजुङ 2026 को शनिबार बिहान बाजागाजा सहित शुभारम्भ गरिएको थियो सो कार्यक्रममा बेसी शहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्याल उप प्रमुख पद्मा गुरूङ विभिन्न उडाका उडाध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो लमजुङको पर्यटन प्रवर्धनसँगै साइकल संस्कृति विकास गर्ने उद्देश्यले आयोजित प्रथम टुर दि लमजुङ 2026 युवादेखि वृद्ध वृद्धासम्मको उल्लेखनीय सहभागिता रहेको छ आयोजकका अनुसार साइकल यात्रामा देशभरबाट 500 भन्दा बढ़ी साइकल यात्री सहभागी भएका छन् बेसी शहरबाट शुरू भएको यात्रा आज पर्यटकीय गाउँ घलेगाउँसम्म पुग्नेछ पर्यटन प्रवर्धनसँगै वातावरण संरक्षण र ग्रामीण क्षेत्रमा पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले साइकल यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ साइकल यात्रा दुई दिनको हुनेछ रसुवा र नुवाकोटको भोटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावितका लागि लमजुङको भोटे उडार स्थित तमु समाजले 2,03,55 रूपियाँ सहयोग गरेको छ समाजले गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट भएको मानवीय तथा जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै असोज 2 गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो रकम कृषि विकास बैंक लमजुङ भोटेउडार शाखा मार्फत कोषमा जम्मा गरिएको समाजले जनाएको छ समाजले बाढ़ीमा परि ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्दै सम्पर्क विहीन भएकाहरूको सकुशल सम्पर्कमा आउने कामना समेत गरेको छ घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घरबार विहीन तथा प्रभावित परिवारप्रति समाजले समवेदना व्यक्त गरेको छ यही असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि 5 दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8-देखि 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म नै भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ यस्तै आज नै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाड़ी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनतापीय प्रणाली अब केही दिनमा चक्रवाती आधीमा परिणत हुने सम्भावना बढ़ेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले आधीमा परिणत भएमा त्यसको नाम अर्णव हुने र यसको प्रभाव नेपालमा असोजको 8, 9 र 10 देखिने उल्लेख गर्नुभएको छ। ती तीन दिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्ने बारे अझै प्रश्नसँग निर्क्यल हुन बाँकी रहेको

शाखाको साप्ताहिक बुलेटिनमा उल्लेख छ। मौसमविदहरूका अनुसार यो प्रणालीका कारण पहाड़ी र हिमाली भन्दा मध्य नेपालका तराई तथा काठमाण्ड उपत्यकामा वर्षाको सम्भावना बढ़ी छ। प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकोले अफवाहको पछि नलागि आफ्नो पछिल्लो सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आज नेपालको संविधान जारी भएको 11 वर्ष पूरा। लमजुङको सदरमुकाम बेसी शहरमा प्रभात फेरी निकालियो। लमजुङमा विद्युत लाइन ट्रिपिङको समस्या केही समय अझै बढ़न सक्ने। लामो दूरीका कारण 33 केवी लाइनमा समेत अवरोध। मर्च्याङदी गाउँपालिका 7 नयाँ गाउँमा 2 तले पाहुना घर निर्माण हुँदै 127 जनाबाट 14 लाख भन्दा बढ़ी सहयोग। सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना हटाउन सुन्दर बजार नगरपालिकाको निर्देशन। र प्रथम टोर्दी लमजुङ 2026का साइकल यात्रीहरू बेसी शहरबाट घलेगाउँतर्फ प्रस्थान। बेसी शहरमा बाजागाजा सहित भव्य विदाई। अवस्था यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी भगवती सुनारलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्।

0: अहिले बेलुकीको 7 बज्यो।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
2: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
2: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त, म पनि त्यतै जाने भएँ।
3: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
4: सम्पर्क मोबाइल नम्बर 98565 41 141 र 98636 52 615।
5: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
6: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
7: दाइ, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
8: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
7: अब के गर्नुहुन्छ त दाइ?
8: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
7: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
9: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामे, लम्जुङ, प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98560 45401 र 98261 7377 99।
10: भोलि पार्टी छ, कपाल भने यस्तो बिग्रेको।
11: ल टेन्सन।

0: किन हाम्रै बेसी शहरमा बार्बर सप छँदैछ नि?
1: बार्बर सप लेडिजको लागि पनि
0: हो? बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ, हाइलाइटिङ, स्ट्रेटनिङ सबै सेवा एक्सपर्ट बार्बरको हातबाट।
2: हजुर, हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ, हेयर कलरिङ, स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध छ। बार्बर सप बेसी सहर नगरपालिका 8 प्रशासन चोक, प्रोप्राइटर विनय ठाकुर, सम्पर्क 97-6-27-48-848 र 98-1-31-65-915।
3: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ